0: क्षतिग्रस्त भए 8317 घर परिवारका करिब 33,000 नागरिक विस्थापित भएका छन्। सबैभन्दा बढ़ी क्षति रसुवामा भएको छ, जहाँ 1500 घर र नुवाकोटमा 1472 घरमा क्षति भएको छ। धादिङ लगायत तटीय क्षेत्र पनि प्रभावित भएका छन्। प्राधिकरणको पछिल्लो विवरण अनुसार 1456 जनाको शव फेला परेको छ भने 5,500 भन्दा बढ़ी मानिस अझै बेपत्ता छन्। 13,000 भन्दा बढ़ी नागरिकको जीवितै उद्धार गरिएको छ। यसअघि असोज 14 गते गृहमन्त्री सुदन गुरूङको अध्यक्षतामा बसेको कार्यकारी समितिको 37 बैठकले अत्यावश्यक स्थानमा खोजी जारी राख्दै पुनर्स्थापनालाई प्राथमिकता दिने निर्णय गरेको थियो। सुरक्षा निकायले प्रभावित क्षेत्रबाट अब कसैलाई जीवित उद्धार गर्ने सम्भावना 99.99% नरहेको समेत जानकारी दिएका थिए। भदौ 10 गतेदेखि परिचालित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका टोलीको प्रयासको समीक्षा समेत गरिएको थियो। निर्णय अनुसार अति संवेदनशील र अत्यावश्यक स्थान बाहेक अन्य क्षेत्रमा नियमित उद्धारको सट्टा शव तथा संरचनाको पुनर्प्राप्ति कार्य समेत अघि बढ़ाइनेछ। 5,500 बेपत्ता रहेकी बेला सरकारले खोज तथा उद्धार स्थगन गरेपछि परिवारजनमा अन्योल बढ़ेको छ। यसले सरकारप्रति पनि जवाबदेहिताको प्रश्न उठाएको छ। भोटीकोशी बाढ़ी खोज तथा उद्धार स्थगन शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
1: नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खापत्र खबर लेख्छ। नदी किनारबाट कम्तीमा 100 मीटरको दूरी कायम गरेर मात्र सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय वातावरणीय मान्यता छ। नेपालमा भने यसको ठिक विपरीत प्राय नदी खोलाको किनारै किनार सड़क निर्माण गर्ने प्रचलन छ, जसले गर्दा नदी किनारका राजमार्ग र सड़क संकटमा परेका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता उमेश बिन्दु श्रेष्ठले नदी खोला र जलाशय क्षेत्रबाट कम्तीमा 100 मीटरको दूरीमा मात्र सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि नेपालका सन्दर्भमा विभिन्न परिस्थितिजन्य कारणले राजमार्ग र सड़क नदी किनारमा जग हालेर निर्माण गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले नदीको प्राकृतिक वहावलाई नियन्त्रण गरी निर्माण गरिएका सबै सड़क संरचनालाई सार्न सम्भव नभए पनि नदीले वर्षेनी कटान गरिरहेका क्षेत्रलाई पहिचान गरी सो ठाउँको समस्या समाधानका लागि छोटा सुरुङ मार्ग निर्माण गर्नुपर्ने सुझाव दिँदै अबका दिनमा सड़क पूर्वाधार निर्माण गर्दा क्षतिबाट जोगिन नदी किनारबाट कम्तीमा 100 मीटरको दूरीमा मात्र निर्माण गर्नुपर्ने मान्यतालाई अक्षरश पालना गर्नुपर्ने स्पष्ट पार्नुभयो। नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।

दशैंमा सिजु ब्रान्ड तथा सिजु मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टपलोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सफ्ट एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जना, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

0: points, mega cashbacks, and gifts.
1: Yes, start for Bama, TCL Ghar Bhichyaunu Hoos. Ra Paunu Hoos, Ru 1,45,500 Sammaku Cashback. Ra Upahar Haru, 85 Ra 98 Inch TV Ma TCL Soundbar. Freeze Ma CV Induction Cooktop. Washing Machine Ma 6 Kilo Surf Excel Matic. AC Ma Free Installation. Ra 0% EMI Nagrikta Bhaye Pugcha. Sharta Haru Lagu Hune Chhan. Global Number 1 Google TV Brand. TCL TV Electronics.
2: दसैको रौनक तिहारको उज्यालो एलजीको उपहारले घर घरमा छायो रमाइलो छुटको बहार खुसी अपार एलजीसँग मनाऊ दसैँ तिहार
3: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस् सर्फ एक्सेल मिक्सर ग्राइन्डर माइक्रोवेभ ओभन कुकिङ किट डिस वासिङ क्याबिनेट वा फ्री इन्स्टलेसन साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ

0: वार्षिकमा सेन्सेका सामान किन्दा 20,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% इएमआई नागरिकता भए पुग्छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बाढ़ी पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध भएपछि दशैं र जाड़ो मौसमका लागि चीनबाट ल्याइएका सामग्री कोरोला नाकामै रोकिएका छन्। ठूलो परिमाणमा फेन्सी विद्युतीय लगायत सामग्री नेपाल चीनबीच अहिले चल्तीमा रहेको मुस्ताङ स्थित कोरोला नाकामा रोकिएका हुन्। दशैं तिहार र जाड़ोमा ल्याइएका सामान कोरोला नाकामा रोकिएको व्यवसायीहरूले बताएका छन्।
3: सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ़ाउन 2,000 भन्दा बढ़ी विद्यार्थी भएका विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विस्तार गर्ने योजना अघि बढ़ाएको छ।
2: नेपालमा वर्षेनी 5,000 महिलामा स्तन क्यान्सर हुने गरेको तथ्याङ्क फेला परेको छ। नेपालमा करिब एक दशक अघिसम्म महिलामा पाठेघरको मुखको क्यान्सर बढ़ी हुन्थ्यो, तर अहिले त्यो स्तन क्यान्सरले लिन थालेको छ।

गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत परिपत्र 2082 संशोधन गर्दै वस्तु तथा सेवा, आयात हवाई सेवा, विदेशमा उपचार, दूरसंचार, पर्यटन, विदेशी ऋण, डिजिटल सेवा, निर्यात र ब्यांकहरूको विदेशी मुद्रा लगानीसँग सम्बन्धित विभिन्न सीमा तथा प्रक्रिया खुकुलो बनाएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 7.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू 3 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पर्वमा सुजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा चोरी सहित भेटनाम भ्रमण वा मेगौली सेराईको यात्राको मौका पनि। सुजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भिसामाथि गरिएको कडाईपछि फेरि जापानले भिसा शुल्कमा भारी वृद्धि गरेको छ। जापानको स्थायी भिसा पीआर शुल्कलाई 20 गुणा बढ़ाइएको छ भने स्थायी भिसा लिने नयाँ मापदण्डलाई अझ जटिल बनाइएको छ।
3: अब खेल र खेलाड़ीका खबर। कर्णाली प्रदेशमा तय भएको दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता मिति पाँचौं पटक तोकिएको छ। चार पटकसम्म आयोजककै कमजोरीले सारेको दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता तोकेकै मितिमा फेरि होला भन्ने प्रश्नले आम खेलाड़ी तथा खेलसँग सम्बन्धित सरकारवाला भने अझै विश्वस्त छैनन्।
2: अब विचार तथा विश्लेषण। अधिवेशन र कांग्रेसको भावी दिशा शीर्षकमा डाक्टर सुधाकर पराजुलीको विचार अन्नपूर्ण पोस्टमा छापिएको छ। आज कांग्रेस सामु मूल प्रश्न नेतृत्वमा को आउने मात्र होइन कस्तो कांग्रेस बनाउने भन्ने पनि हो। कांग्रेसले जनतासँगको सम्बन्धलाई फेरि आत्मीय बनाउनुपर्छ। निर्वाचनका बेला मात्र घर दैलो गर्ने र बाँकी समयमा जनताको जीवनबाट टाढा रहने राजनीति अब पर्याप्त छैन। किसानको खेतमा देखिने समस्या, श्रमिकको पसिनामा लुकेको पीड़ा, युवाको भविष्यप्रति चिन्ता, उद्यमीको संघर्ष, विद्यार्थी को सपना, महिलाको आकांक्षा र विदेशमा रहेका नेपालीको मनमा रहेको देशप्रतिको सम्बन्ध, यी सबै कांग्रेसको राजनीति सरकार बन्नुपर्छ।
3: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

चाहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: 2083 साल असोज 20 गते मंगलबार अक्टोबर 6 तारीक सन् 2026 नेपाल सम्मत 1146 असोज कृष्ण एकादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन 5.5 खर्ब आवश्यक। राहत तथा पुननिर्माणको कानून हेरफेर गरी अगाडि बढ़न प्राधिकरणको प्रस्ताव। नदी किनारको सड़कको डिजाइन परिवर्तन गर्न सुझाव।
1: सरकारले सिफारिश गरेका 13 राजदूत विरूद्धको उजुरीमाथि आज संसदीय समितिमा छलफल हुने। चार पर्व नजिकै सँगै 42 जिल्लामा सुपथ मूल्य पसल संचालनमा बाटोका कारण यसपटक खाद्यले खसी बोका बिक्री नगर्ने।
0: बाँकेका किसानको धान बालीमा बोट सुक्दै जाने समस्या। बाढ़ी प्रभावित क्षेत्रका किसानको उत्पादनमा सरकारले विशेष पहल गर्नुपर्ने सरकारवालाको भनाई। युद्धका कारण बढ़ेको मूल्य समायोजन गर्न सरकारको निर्देशन।
1: भारतमा मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग। अमेरिकामा मध्यावधि निर्वाचन नोभेम्बर 3 हुने। G7 राष्ट्रले आफ्नो मौजदातबाट थप तेल बजारमा ल्याउने तयारी।
0: र जापानमा आयोजित 20 एसियाली खेलकुदमा नेपाल 2 काँस्यमा सीमित। जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाय सहित सम्मानित नगद सहित सम्मानित। विश्वमा नेपाललाई चिनाउने प्रतिबद्धता।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको शुरूमा पुनर्निर्माण सम्बन्धी प्रसंग।
1: सरकारले नदी किनारबाट बस्तीका 100 मिटरको दूरी कायम गरेर मात्रै सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय वातावरणीय मान्यता रहेको छ। नेपालमा भने यसको ठिक विपरीत प्राय नदी खोलाको किनारै सड़क निर्माण गर्ने प्रचलन रहेको छ। यसले गर्दा नदी किनारका राजमार्ग र सड़क संकटमा परेको समेत अध्ययनले देखाएको छ। जथाभावी नदी किनार खनेर बनाइएका सड़कका कारण नदीले आफ्नो प्राकृतिक बहाव परिवर्तन गर्न सक्छ भन्ने र छेउछाउमा रहेका खेतीयोग्य जमीन र बस्तीमालाई बगरमा परिणत गर्ने समेत अध्ययनले देखाएको छ। नदी किनारमै निर्माण गरिएका राजमार्ग र सड़क बाढ़ी पहिरोले बगाउँदा राज्य र नागरिकले वर्षेनी ठूलो आर्थिक क्षति बेहोर्नुपर्नुका साथै मानवीय संकट र दीर्घकालीन विकासको अवरोध समेत खेप्नु परिरहेको छ। सड़क निर्माण गर्नु अघि गरिने वातावरणीय प्रभाव मूल्यांकनलाई कानूनी औपचारिकतामा मात्र सीमित राख्दा र दिगो विकासको अवधारणालाई व्यवस्था गर्दा नदी किनारमा बनाइने सड़क पूर्वाधार अहिले मनसुनी विपदका बेला जोखिमपूर्ण साबित बन्दै गएका छन्। नदीमा आउने बाढ़ीले सड़क निर्माण, कालोपत्रे र पुल बनाउन राज्यले वर्षौं लगाएर गरेको लगानी एकैपटक बगाउने गरेको समेत अध्ययनले देखाएको छ। यसको पुननिर्माण र मर्मत गर्न खर्च गर्नुपर्दा राज्यको बजेटमा समेत ठूलो भार पर्ने गरेको छ। त्रिशुली, भोटेकोशी, सुनकोशी, कालीगण्डकी र काठमाडौँ उपत्यकाभित्रका बागमती र विष्णुमती जस्ता नदीको बहाव क्षेत्रलाई संकुचित पारेर सड़क बनाइएका छन्। पूर्वाधार विकास मन्त्रालयका सचिव तथा प्रवक्ता उमेश बिन्दु श्रेष्ठले नदी खोला र जलाशय क्षेत्रबाट कम्तीमा 100 मिटरको दूरीमा मात्रै सड़क पूर्वाधार बनाउनु पर्ने बताउनु भएको छ। त्यस्तै बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन करिब 5.5 अर्ब आवश्यक पर्ने भएको छ। विनाशकारी भोटेकोशी बाढ़ी र अविरल वर्षाले क्षति पुर्याएका सरकारी संरचना र आयोजनाहरूको पुननिर्माण र पुनर्स्थापनाका लागि 5.59 अर्ब 17.72 करोड़ रूपियाँ बराबरको बजेट आवश्यक पर्ने समेत भएको छ। बाढ़ी र वर्षापछि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमको पुननिर्माण र पुनरुत्थानका लागि समेत बजेट आवश्यक पर्ने बताइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले प्रभावित क्षेत्रबाट प्राप्त योजना तथा कार्यक्रमका लागि बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्ने समेत निर्णय गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम स्वीकृत ती योजनाहरूका लागि अर्थ मन्त्रालय मार्फत शोध व्यवस्थापन गरिने र त्यस लगतै लागत अनुमान नखुलेका र प्राथमिकता हुन बाँकी योजनाहरूको विवरण प्राप्त भए आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग छलफल गर्ने समेत बताइएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदपछिको पुननिर्माणको मापदण्ड फरक फरक हुनुपर्ने प्रस्ताव अघि बढ़ाएको छ। विपदका प्रकृति फरक हुने भएकाले पनि विपदपछिको पुननिर्माणको परिभाषा र मापदण्ड पनि विपद अनुसार फरक फरक हुनुपर्ने भन्दै भुटीकोशी बाढ़ीपछिको राहत तथा पुननिर्माणमा केही समस्या भइरहेको प्राधिकरणले बताएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले भूकम्पको बेला बनाइएको मापदण्डका आधारमा हाल पुननिर्माण सम्बन्धी काम भइरहेको भन्दै भूकम्प र बाढ़ीबाट हुने क्षतिको प्रकृति फरक हुने भएकाले कानून संशोधन गरी अगाडि बढ़नुपर्ने प्रस्ताव समेत गर्नुभएको छ।
3: 25,000 एउटा किस्तामा र 25,000 अर्को किस्तामा 50,000 चाहिँ भूकम्पले कुनै घर भत्कायो भने त्यही काठ हुन्छ, दाउरा हुन्छ, जीवन घरको चाहिँ कुनै न कुनै भाग त्यहाँ बचेको हुन्छ, इटा हुन्छ या केही हुन्छ त्यसले काम गर्थ्यो भन्ने एजम्सनबाट भूकम्प पछाडिको पुननिर्माणको लागि 50,000 त बनियो। तर बाढी पछाडिको पुननिर्माण त बाढी त सबै कुरा लगिएको छ, न त त्यहाँ केही एउटा झ्याल छ, न कुनै ढोका छ, न कुनै कुनै भाग बचेको छ, भनेपछि कम्प्लिट नयाँ भयो। भनेपछि कहिले काहीँ हामीले विपदलाई पनि एउटै एंगलबाट परिभाषित गर्दाखेरि पनि हामी कतै पछि पर्छौं कि।
0: सरकारले युद्धका कारण भएको मूल्य वृद्धिलाई समायोजन गर्नुपर्ने माग भइरहेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले पनि सार्वजनिक निर्माण कार्य गर्ने क्रममा अस्वाभाविक मूल्य वृद्धि भएका वस्तुको मूल्य समायोजन गर्ने निर्णय गरेको हो। विशेष गरी मध्यपूर्वमा अमेरिका, इजरायल र इरान सम्मिलित अन्तर्राष्ट्रिय युद्ध र आपूर्ति श्रृंखलामा आएको अवरोधका कारण पेट्रोलियम पदार्थ लगायतका अन्य निर्माण सामग्रीमा समेत अत्यधिक मूल्य वृद्धि भएको थियो। यसरी बढ़ेको मूल्य समायोजन गर्ने गरी मन्त्री परिषदले अधिकतम मूल्य वृद्धि भएका पाँच वस्तुको विशेष मूल्य समायोजन गर्ने कार्यविधि पारित गरेको छ। मन्त्री परिषदले सार्वजनिक गरेको खरिद ऐन 2063 को दफा 55 को उपदफा 1 क बमोजिम विशेष मूल्य समायोजन लागू गर्ने निर्णय भएको हो। अस्वाभाविक मूल्य वृद्धि भएको पेट्रोलियम पदार्थ लगायतका सिमेन्ट डण्डीको हकमा मूल्य समायोजन हुनेछ। यी वस्तुको पनि फागुन 15 पछाडिदेखि भएका विभिन्न कार्य सम्पादन अवधि कायम रहेका र सञ्चालनमा रहेका निर्माण ठेक्काहरूमा वास्तविक र प्रमाणित खपतको आधारमा विशेष मूल्य समायोजन गरिने उल्लेख गरिएको छ। कार्यविधि अनुसार सामान्य बजार उतार चढ़ावलाई नभई असाधारण परिस्थितिका कारण सिर्जित मूल्य वृद्धिलाई मात्र सम्बोधन गरिने उल्लेख गरिएको छ। वास्तविक रूपमा खपत प्रमाणित तथा प्रमाणीकरण सम्बन्धी मूल्यका आधारमा भएका रकम निर्धारण हुने, दोहोरो लाभ तथा विभिन्न भुक्तानी दिने प्रक्रियाहरू सबैको अध्ययन गरेर मूल्य समायोजन गर्नुपर्ने सिफारिश गरिएको छ।
1: यसैबीच सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रबन्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमनहरूलाई स्वीकृति गर्ने निर्णय गरेको छ भने वैकल्पिक विकास वित्तीय परिचालन नियमावलीलाई समेत स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेल
4: नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने सोही मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने, वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने, यो जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने र सहसचिव श्री पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समयीकरण तर्फको सचिव पदमा बढ़ुवा गरी पूर्वाधार विकास मन्त्रालयमा प्रस्थापन गर्ने।
0: यसैबीच इन्टरनेट सेवा प्रदायकहरूले 50 MBPS भन्दा कम गतिको र सस्ता इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरेका छन्। यसले विद्यार्थी, साना व्यवसायी र न्यून आय भएका उपभोक्तालाई मार पार्ने भन्दै तत्काल यो निर्णय फिर्ता गर्नको लागि उपभोक्ता अधिकार कर्मीहरूले आवाज उठाएका छन्। यसअघि चाडपर्वका बेलामा विभिन्न सहुलियत दिने इन्टरनेट कम्पनीले यसपालि न्यूनतम प्याकेज नै हटाएका छन्। यसले गर्दा साना प्रयोगकर्ता सूचना तथा संचारको अधिकारबाट वञ्चित हुने जोखिम बढ़ेको अधिकार कर्मीहरूले टिप्पणी गरेका छन्। इन्टरनेट सेवा प्रदायक संघ नेपालले 16 असोजमा विज्ञप्ति जारी गर्दै 19 असोजदेखि लागू हुने गरी सुपथ मूल्य र कम स्पीडका प्याकेज बिक्री तथा नवीकरण नगर्ने घोषणा गरेको थियो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसीपछि प्रभावित क्षेत्रका किसानहरूको उत्पादनमा पुगेको क्षति
5: स्थानीय खाद्य प्रणालीको साङ्लो टुटु त्यो साङ्लो टुट्नु भनेको चाहिँ एउटा बाली नष्ट हुनु भनेको त्यहाँका किसानहरूको छ सात आठ महिनाको खाद्य सुरक्षा खलबलिनु हो
0: कांग्रेसको आर्थिक मार्गचित्र उदार उत्पादनमुखी र न्यायमूलक व्यवस्थापन अर्थतन्त्रका तीन स्तम्भका रूपमा अगाडि बढ़ने लुम्बिनीमा सुशासन र पूर्वाधारमा प्रगति लगायतका खबर कार्टुन बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
6: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल अहिले फेरि ढिलो होला नि
7: रमिला सुन न म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
6: ओहो तिमी त घरको खाने भएछौ नि
8: के को सरसल्लाह हो दुईजनाको
7: होइन के सर रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
8: सही भन्यो शीतल जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्
6: ए हो र राम सर म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र
8: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
9: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन
10: ओहो बहिनी के भयो तपाईँ कुकुरलाई यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु हेर्दा आक्रामक देखिन्छ र्याल पनि काटिरहेको छ
6: त्यही त दाई यसले अलि भिन्न बेहोरा देखाइरहेछ भुकाई पनि फरक छ अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु
10: ए हो र बहिनी लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि यसलाई खोप लगाउनु भएको थियो
6: खै दाई कुकुरलाई पनि खोप लाउनु पर्छ र
10: पर्छ नि बहिनी झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ
6: कस्तो डर पो लाग्यो त यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ
1: दाजु बहिनीको गन्धनमा म पनि मिसिए यो रोग रोगी कुकुर बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ
6: ओहो म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु
11: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति रेबिजबाट मुक्ति नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा जेएनजी आन्दोलनका 300 आरोपितको मात्रै मुद्दा फिर्ता सिफारिश सरकार चाहन्थ्यो 1778 जनाकै शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ त्यस्तै कांग्रेसमा 100 भन्दा बढ़ी पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मे हम्मे पटक थपिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निश्चित प्राय शीर्षकमा कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ कांग्रेसले 289 सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने प्रस्ताव अगाडि बढ़ाएको छ अहिले सभापति एक वरिष्ठ उपसभापति एक उपसभापति पहिले दुई र अहिले चारजना रहने प्रस्ताव गरिएको छ भने महामन्त्री पहिले दुईजना र अहिले तीनजना प्रस्ताव गरिएको छ। सहमहामन्त्रीमा पहिला आठजना र अहिले पन्ध्रजनाको सिफारिश गरिएको छ। त्यस्तै कोषाध्यक्षमा एकजना र प्रवक्तामा एकजना सिफारिश भएका छन् भने केन्द्रीय सदस्यमा 153 पहिले थिए भने 271 अहिले सिफारिश गर्ने गरी कार्य आकांक्षीहरूको व्यवस्थापन गर्ने कांग्रेसको तयारी रहेको छ। त्यस्तै न्यायपत्रिकाको पहिलो पृष्ठमा पनि कांग्रेसमा जम्बो केन्द्रीय संरचना शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै स्वास्थ्य बीमाको फेक क्लेम रोक्न एआईको प्रयोग गरिँदै पुसदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य शीर्षकको खबर प्रकाशित छ। दैनिक 40,000 दावी तर 7,000 मात्रै रुजु शीर्षकमा पनि शिवहरि घिमिरेले लेख्नु भएको खबरमा उल्लेख छ। त्यस्तै निर्माण सामग्रीको मूल्यवृद्धिपछि सरकारी ठेक्काको लागत समायोजन शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर प्रकाशित छ। शक्ति राष्ट्रहरूबीच भइरहेको द्वन्द र आपूर्ति श्रृंखलाले अस्वाभाविक मूल्यवृद्धि भएको पेट्रोलियम पदार्थ भिटमिन एचडीपीइन पाइप र सिमेन्ट डण्डीको विशेष मूल्य समायोजन गरी सार्वजनिक ठेक्कालाई अघि बढ़ाउने मन्त्री परिषदले निर्णय गरेको छ। चीनको प्राथमिकतामा कोरोला नाका स्थलगत निरीक्षण गरेर फर्किए चिनिया राजदूत च्वाङ शीर्षकमा अर्को खबर प्रकाशित छ भने राष्ट्र बैंकले बढ़ायो विदेशी मुद्रा सटै सुविधाको सीमा शीर्षकको खबर पनि कृष्ण रिजालले लेख्नु भएको छ। व्यक्तिगत तथा व्यावसायिक प्रयोजनमा हुने विदेशी मुद्राको सटै सीमा 5 गुणासम्म वृद्धि र स्वास्थ्य उपचारका लागि वार्षिक $30,000 खर्च गर्न पाउने गरी सटै सुविधा पनि राखिएको छ। त्यस्तै सरकारले विभिन्न 13 देशका लागि राजदूतमा सिफारिश गरेका व्यक्तिहरू विरूद्ध परेको उजुरीमाथि आज छलफल गर्ने भएको छ। संसदीय सुनाई समितिमा 5 उजुरी परेका छन्। सार्वजनिक विधाका कारण उजुरी दिने समय हिजोसम्म थपिएको थियो। आज बिहान 11:15 बस्ने समिति बैठकमा ती उजुरी खोल्ने गरी तयारी अगाडि बढ़ाइएको खबर सबैजस्तो पत्र पत्रिकाले प्रकाशित गरेका छन्। त्यस्तै सरकारले चार पर्वलाई लक्षित गर्दै 42 जिल्लाका 61 स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ। सरकारी स्वामित्वका संस्थानहरू सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री शुरू गरेको हो। साल ट्रेडिङ कर्पोरेशन लिमिटेडले देशभर 38 बिक्री केन्द्र मार्फत चिनी नून तेल चामल चिउरा लगायतका वस्तुमा छूट दिइरहेको छ। यसैबीच खाद्य कम्पनीले बजेट अभावका कारण र बाटोमा देखिएको समस्याका कारण चौपाय खरिद नगर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ। लिमिटेडका सूचना अधिकारी माधव मिश्रले सीआईएनसँग जानकारी गराउँदै यस वर्ष दशैंमा सौलेत खसी बोका र च्याङ्रा बिक्री नहुने बताउनु भएको हो। गत वर्ष उपत्यकामा मात्रै करिब 35,000-40,000 खसी बोका र च्याङ्राको माग रहेको व्यापारीहरूले बताउँदै आएका छन्।
0: यसैबीच नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा खबर लेखिएको छ। त्रिशुली भोटेकोशी सुनकोशी कालीगण्डकी र काठमाण्डु उपत्यकाभित्रका बागमती तथा विष्णुमती जस्ता नदीको बहाव क्षेत्रलाई संकुचित पारेर सड़क बनाइएका छन्। अब निर्माण गरिने सड़क नयाँ मापदण्ड अपनाएर खर्चिलो भए पनि नदी किनार भन्दा माथिबाट बनाउनुपर्छ। भोटेकोशी बाढ़ी र असोजको दोस्रो साताको बाढ़ीको शिक्षा यही नै हो खबर लेखिएको छ। यसैबीच देशका विभिन्न स्थानमा 5,737 भूमिहीन तथा व्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरिएको छ। भूमि अधिकार व्यवस्थित गर्नको लागि सुकुम्बासी समस्या समाधान गर्नको लागि सरकारले प्राथमिकता दिएको छ। प्रधानमन्त्री शाहले हिजो साँझ सामाजिक सञ्जाल मार्फत यो जानकारी गराउनु भएको हो। विभिन्न जिल्लामा लालपूर्जा नभएकाहरूका लागि लालपूर्जा वितरणको कामलाई तीव्र पारिएको उहाँले जानकारी दिनुभएको छ। यसैबीच खोज उद्धार सरकारले स्थगन गरेको खबर नागरिक दैनिकमा लेखिएको छ। भोटेकोशी र त्रिशुली बाढ़ीमा परि बेपत्ता भएका आफन्त गुमाएका परिवारका लागि सोमबारको सरकारी निर्णय पीड़ादायी बनेको छ। हजारौं नागरिक अझै सम्पर्कविहीन रहेकै अवस्थामा सरकारले अत्यावश्यक बाहेकका खोज तथा उद्धार कार्यलाई हाललाई स्थगन गर्ने निर्णय गरेको छ। यसैबीच दशैंको सामान कोरला नाकामै रोकियो शीर्षकमा नागरिक दैनिकै खबर लेखिएको छ। बाढ़ी पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध भएसँगै दशैं र जाड़ो मौसमका लागि चीनबाट ल्याइएका सामग्री कोरला नाकामै रोकिएका छन्। ठूलो परिणाममा फेन्सी विद्युतीय लगायतका सामग्रीहरू नेपाल चीनबीच अहिले चल्तीमा रहेको मुस्ताङ स्थित कोरला नाकाबाट रोकिएका हुन्। दशैं तिहार र जाड़ोमा यसले गर्दाखेरि मूल्य वृद्धि हुने समस्या देखिन्छ। यसै गरी वर्षेनी 5,000 महिलामा स्तन क्यान्सर शीर्षकमा पवित्र सुनाले नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालका करिब एक दशक अघिदेखिको महिला पाठेघर र मुखको क्यान्सर सम्बन्धीको विभिन्न प्रचार प्रसार लगायतका विभिन्न अभियान गरिए तापनि त्यो प्रभावकारी हुन सकेको छैन। अझै पनि वर्षेनी 5,000 महिलाहरूमा स्तन क्यान्सर भइरहेको खबर लेखिएको छ। यसै गरी विदेशी विनिमय सम्बन्धी व्यवस्थालाई संशोधन गर्न सटै तथा भुक्तानी सीमा बढ़ाइयो शीर्षकमा कारोबार दैनिकमा खबर लेखिएको छ। राष्ट्र बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै सूचना प्रविधि, आईटी र ऊर्जा, पर्यटन तथा अन्तर्देशीय सेवा व्यापारलाई लक्षित गरेर विदेशी मुद्रा सटै तथा भुक्तानी सुविधामा विस्तार गरेको छ। यी खबर लेखिएका छन्। त्यसै गरी चाडपर्वको मुखमा विभिन्न क्षेत्रबाट भएका अनियमितताहरूलाई निरीक्षण गर्नको लागि उपभोक्ता कर्मीहरूले आवाज उठाएका छन्। लुम्बिनीमा सुशासन र पूर्वाधारको प्रगति गर्दै बजेट कार्यान्वयनमा चुनौती देखिएको छ। यो खबर अमरराज आचार्यले दाङबाट लेख्नु भएको छ। लुम्बिनी प्रदेश सरकारले पछिल्ला दुई वर्षमा शासकीय सुधार, सुशासन, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सिंचाई र सामाजिक विकासको क्षेत्रमा आधार निर्माण गर्ने दावी गरेको छ। प्रदेश सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा प्रशासनिक संरचना निर्माणदेखि सड़क, पुल, खानेपानी, सिंचाई र स्वास्थ्य सेवाको विस्तारका कामलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। तर राजस्व लक्ष्य अझै पूर्ण रूपमा हासिल हुन नसकेको र समग्र वित्तीय प्रगति 67% सीमित रहेको देखिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकन सम्बन्धी निर्णयबारे सरकार र निर्वाचन आयोगसँग स्पष्टीकरण माग गरेको छ। पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लागेपछि अदालतले हिजो यस्तो आदेश दिएको हो। विपक्षी दल र अधिकार कर्मीले पुनरावलोकन प्रक्रियाको विरोध गर्दै भारतीय निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै भारतका विभिन्न क्षेत्रमा प्रदर्शन समेत भइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर 3 हुँदैछ। राष्ट्रपतिको नाम मतपत्रमा नरहे पनि कांग्रेसका दुवै सदन, 36 राज्यका गवर्नर तथा हजारौं राज्यस्तरीय पदका लागि हुने निर्वाचनको उहाँको प्रशासनिक रूपमा महत्वपूर्ण प्रभाव पर्ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र G7 राष्ट्रले आफ्नो मौजदातबाट थप तेल बजारमा ल्याउने सहमति जनाएको केही दिनपछि साउदीले विश्वव्यापी तेल मौजदात डरलाग्दो हदसम्म पुग्ने बताएको छ। आपूर्ति अभावको जोखिम कायमै रहेको समेत बताइएको छ। साउदी सरकारको बहुमत स्वामित्व रहेको प्रमुख तेल उत्पादन कम्पनीका प्रमुखले आयोजित एक कार्यक्रममा अहिलेकै विश्वव्यापी तेल आपूर्ति प्रणालीलाई दबाव बढ़िरहेको समेत बताउनु भएको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज टोली कर्णाली एक्सले हिजो जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायलाई सम्मान गरेको छ। कर्णालीले रोकायलाई 2,50,000 रूपियाँ सहित सम्मान गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईले खेल मार्फत कर्णाली र देशको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन योगदान गरेको भन्दै रोकायलाई सम्मान गर्नुभएको हो। यसैबीच नेपाली पुरूष क्रिकेट टोलीले आगामी 25 असोजमा ओमानमा आईसीसी विश्वकप लीग 2 अन्तर्गत क्यानाडासँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप लीग 2 नेपालको यो अन्तिम सिरिज हो। यस सिरिजले नेपालको एक दिवसीय मान्यता रक्षा हुने वा नहुने निर्धारण गर्नेछ। अंक तालिकाको शीर्ष 6 स्थानमा रहने टोलीको 4 वर्षका लागि अस्थायी एक दिवसीय मान्यता जोगिनेछ। पुछारमा दुई टोलीले एक दिवसीयको हैसियत गुमाउनेछन्। तालिकामा नेपाल 24 अंकका साथ 7 स्थानमा रहेको छ। यसैबीच एसियाली फुटबल संघले सन् 2030 नयाँ ढाँचाको नेशन्स लीग प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव राखेको छ। एएफसीले दुई वर्षमा आयोजना हुने नेशन्स लीग प्रस्ताव कार्यान्वयन भए पनि एसियाबाट फिफा विश्वकप र एएफसी एसियन कपमा छनौटको स्वरूप भने परिवर्तन हुनेछ। नयाँ योजना अनुसार 4 वर्षपछि आयोजना हुने नेशन्स लीगमा एसियाका टोलीका लागि 3 तहमा विभाजन गरिने भएको छ।
1: भोटेकोसी बाढ़ीपछि किसानलाई परेको समस्या समाधानको उपाय र ख्याल गर्नुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब रसुवा बारीपछि किसानको समस्याको कुरा। भोटिकोशी बारीपछि सो क्षेत्रमा थुप्रै किसानहरूले आफ्नो उत्पादन हुने जमीन गुमाएका छन्। उत्पादनका लागि तयारी अवस्थामा रहेका धान खेतहरू बगाएको छ। भोटिकोशी बारीपछि त्यहाँका किसानहरूले ठूला समस्याहरू भोग्दै आएका छन्। त्यसको समाधान र ख्याल गर्नुपर्ने पक्ष र सरकारवालाको विषयमा हामीले राष्ट्रिय किसान महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँग कुराकानी गरेका छौं।
5: खाद्य उत्पादन र स्थानीय खाद्य प्रणालीको साङ्लो टुटु, त्यो साङ्लो टुट्नु भनेको चाहिँ एउटा बाली नष्ट हुनु भनेको त्यहाँका किसानहरूको खाद्य उत्पादनमा आधारित खाद्य सुरक्षा छ सात आठ महिनाको खाद्य सुरक्षा खलबलिनु हो। अब त त्यहाँको त्यो बगर अवस्था हेर्दै गर्दा त छ महिना त कि त्यो फेरि पुनर्वर्षसम्म
13: उहाँहरूले निकै खेती गर्न गाह्रो छ।
5: त्यो कसरी खेतीयोग्य बनाउने भन्ने अर्को पर्सपेक्टिभ त्यहाँ देखियो। अर्को त्योभन्दा पनि डरलाग्दो अवस्था, अहिले तत्काल सबै बाटाहरू क्षति भएका छन्। त्यो डाँडोमा फलेको ल डाँडोमा खोलो पुगेन, डाँडोमा फलेको चीज बीजहरू बजारमा ल्याउनलाई बजारै छैन, त्यस पछाडि अलि टाढाको बजारमा लगाउँ सड़कै छैन। अब त्यो खाली प्रभावितको मात्रै नभएर ओरपरका गाउँलेहरूको उत्पादन पनि बिग्रनेवाला छ। अर्को फेरि हाम्रो कृषिको अर्को बाटो हेरौं, 2,50,000 भन्दा बढी लाइभ स्टक विशेष गरी गाई भैंसी बाख्रा कुखुराको नष्ट भएको अवस्था छ। अनि त्यस पछाडि 100 हारिमा माछाका पोखरीहरू ड्यामेज भए हराए गए त्यो अवस्था छ। यो लेभलको पशुमा आधारित घरधुरीको जीविकोपार्जन थियो त्यो पनि खलबल भयो। यो सबै चीजलाई पुनरुत्थानमा लिएर आउनको लागि निकै अभ्यास गर्नुपर्ने अवस्था देखिन्छ।
13: अब दूध संकलन गर्ने डेरीहरू बगायो, अब पारीबाट ल्याउने दूधहरूले अब बजार पाएन। अब यसको लागि चाहिँ अब बिस्तारै उठ्नुपर्ने छ, बिस्तारै अब सामान्य जीवनमा आउनुपर्ने छ। अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा बगायो होइन, अब त बिस्तारै उठ्छु म फेरि काम गर्छु भन्न चाहनेलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ?
5: व्यवस्थापकीय हिसाबले अब हाम्रो कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ। पुनरुत्थानमा काम गर्दै गर्दा महासंघ किसान कृषक समूहको छाता संगठन भएको नाताले हामीले देख्दै गरेको कुरा चाहिँ त्यो त्यहाँ अब पुनर्लाभका कार्यक्रम गर्दै गर्दा पुनर्लाभको कार्यक्रम भनेर पटकै कार्यक्रमले यसको सोल्युसन निकाल्दैन। यसलाई कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग, कृषि मन्त्रालय, हाम्रो संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ।
0: किसान महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन 5.5 खर्ब आवश्यक। राहत तथा पुनर्निर्माणको कानून हेरफेर गर्न प्राधिकरणको प्रस्ताव। नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव।
0: सरकारले सिफारिश गरेको 13 राजदूत विरूद्धको उजुरीमाथि आज संसदीय समितिमा छलफल हुने। चाडपर्व नजिकैसँगै 42 जिल्लामा सुपथ मूल्य पसल संचालनमा बाटोका कारण यसपटक खाद्यले खसीबोका बिक्री नगर्ने।
1: बाँकीका किसानको धानबालीमा बोट सुक्दै जाने समस्या। बाढ़ी प्रभावित क्षेत्रका किसानको उत्पादनमा सरकारले विशेष पहल गर्नुपर्ने सरकारवालाको भनाई। युद्धका कारण बढ़ेको मूल्य समायोजन गर्न सरकारको निर्देशन।
0: भारतमा मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफमा। अमेरिकामा मध्यवादी निर्वाचन नोभेम्बरको 3 हुने। G7 राष्ट्रले आफ्नो मौजातबाट थप तेल बजारमा ल्याउने।
1: र जापानमा आयोजित विश्व एसियाली खेलकुदमा नेपाल 2 काँस्यमा सीमित। जुम्लाका विश्वकीर्तिमानी धावक हरिबहादुर रोकाई नगद सहित सम्मानित।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आज नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले लेख्नुभएको कार्टुन लिएका छौं। यहाँ एउटा रेडियो सेट झुण्डाइएको छ र रेडियोबाट समाचार सुनिरहेको जस्तो दृश्य देखिन्छ। श्रीमान श्रीमती दुईजना जस्ता देखिन्छन्। यसो हेर्दाखेरि बाढ़ी प्रभावित क्षेत्र का व्यक्ति जस्तो देखिन्छ। अनि यहाँ अति विपन्नलाई घर बनाउन 75,000 अनुदान भनेर रेडियोले भनिरहेको छ र त्यहाँ श्रीमान श्रीमती सल्लाह गर्दै भन्नुहुन्छ यो घर बनाउने पैसा हो कि घरको पोस्टर बनाउने पैसा।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष कन्दर्प विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: जय
1: बोलो संपूर्ण मानव चोलाको
0: जय
1: जय हो बोलो राधे राधे
2: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो
3: करेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM.
2: स्कर्फ टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइतले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु. स्कर्फ टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा

0: अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
1: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550603059।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, Wi-Fi 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
0: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
5: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने। गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
0: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
5: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
6: रेडियो साइनो 89.8 MHz। तपाईँ हाम्रो अटुट साइनो।

नेपाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदा झैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो आफन्तको बारेमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94.5 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राष्ट्रिय एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुरीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 MHz बिरगञ्ज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथि मिति अनि पञ्चाङ्गबाट।

मिति 2083 साल असोज महिनाको आज 20 गते तदनुसार इसवी सन 2026 अक्टोबर 6 तारिक शक संवत्सर 1948 नेपाल सम्बत 1146 रोद्र नामक संवत्सर दक्षिणायन शरद ऋतु आज मंगलबार रहेको छ। आश्विन कृष्ण पक्ष तिथि रहेको छ। आज एकादशी तिथि रहेको छ। आज एकादशी 47 घडी 24 पला रहेको छ। योगमा नक्षत्रमा रहेको छ अश्लेषा नक्षत्र रहेको छ 44 घडी 24 पला। योगमा रहेको छ सिद्धि योग रहेको छ आज 9 घडी 53 पला। कर्णमा रहेको छ बारावास कर्ण रहेको छ 19 घडी 48 पला रहेको छ। चन्द्रमा आज कर्कट राशिमा श्री सूर्यनारायण चाहिँ कन्या राशिमा आनन्दादि योगमा आज आनन्द योग रहेको छ। आज बिहान सूर्योदय 5:59 भयो भने साँझ सूर्यास्त 5:43 हुनेछ। आजको दिनमान घडी 11:44 बोला रहनेछ। दिन विशेष आज एकादशी व्रत, आज इन्दिरा एकादशी व्रत भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ कति बजेदेखि कति बजेसम्म रहन्छ त भन्ने विषयमा विशेष चर्चा पनि गर्नेछौ। आजको कालबेला यानि कि अशुभ समय आजको कालबेला राहुकालको समय रहेको छ। दिउँसोको 1:20:05 दिउँसोको 2:48:20 आज कालबेला रहनेछ। आजको लाभ बेलाको समय रहेको छ विशेष गरी बिहानको 10:23:36 बिहानको 11:51:51 लाभ बेला। आजको शुभ बेला रहेको छ दिउँसोको 2:48:20 विशेष गरी दिउँसोको 4:16:35 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। पारो रहेको छ आजको ग्रह गोचर। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। सूर्य कन्या राशिमा, चन्द्रमा कर्कट राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि कर्कट राशि आउँछ। अश्लेषाको दोस्रो चरण नाम आउँछ डुबाट। अन्त्यडी राक्षस गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी पनि म तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

0: स्वास्थ्य
1: मेष राशि हुनेहरूका लागि आजको दिन प्रक्रिया नमिलाले काम देहार्नु पर्ने स्थिति आउन सक्छ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्ने छ। हिस्सेदारीसँग असमझदारी बन्नाले सम्झौताहरू भङ्ग हुन सक्छ। विश्वमा दिएको पत्रले समस्या निम्ति आउला। घरायसी आवश्यकता बन्नाले सञ्चित रकम खर्च गर्नु पर्ला। अनावश्यक साइन गाँसी नजिकिनेहरूसँग सावधान रहेर अगाडि बढ्दा राशि मेषलाई आजको दिन विशेष शुभ रहनेछ। वृष राशि हुनेहरूको लागि आजको दिन सहयोगीहरूले राम्रो साथ दिनाले सिधाया काम सम्पादन हुन जाँदैछन्। उद्योग र व्यापार विशेष फाइदा उठाउन सकिन्छ। गरिएका कर्मको छोटो समयमा उचित प्रतिफल पाइन्छ। विशेष उपहार हात लागि होला। कृषिमा कामको चाप र चौपायमा केही समस्या देखे पनि धन आर्जन प्रशस्त मात्रामा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै पछि पार्न पनि सफल हुने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिन्छ। समाजमा आफ्नो प्रभाव कमजोर बन्दै जाँदैछन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन व्यापारमा सोझो जस्तो प्रगति नहुन सक्छ। काम बनाउन निकै मेहनत गर्नु पर्ला। परिस्थिति अनुसार चलाउन सक्दा दुःख पाइन्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेको छ। सजग रहेर अगाडि बढ्दा राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि हुनेहरूका लागि आजको दिन महत्वाकांक्षी कार्य प्रारम्भ होला। रमाइलो जमघटमा सहभागी हुने अवस्था जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षित तुल्याउन सकिनेछ। तर विश्रुको अलमलले काम रोकिन सक्छ। खानपानको असावधानले स्वास्थ्य बिग्रनेछ। अवसरले पछ्याए पनि समाजमा निर्णय लिन सक्दा पछि परिन्छ। शुभचिन्तकको राय लिएर अघि बढ्दा नै राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन कामको नतिजा तत्काल प्राप्त नहुन सक्छ। अरूबाट फाइदाको आशा राख्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा खर्च गराउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमै मात्रा भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला। विशेष गरी थैली नहेरी किनमेलमा लाग्दा अधिक खर्च भएको थाहा नहुन सक्छ। उपकरण बिग्रिनाले मरमतमा खर्च पनि गराउनु पर्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूका लागि आजको दिन प्रतिष्ठित नतिजाले उत्सव जगाउनेछन्। आमदानीका नयाँ स्रोत फेला पर्न जानेछन्। पहिले गरिएको कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल अचल धनको उपयोगबाट मनका फाइदा उठाउन सकिन्छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका समेत मिल्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि हुनेहरूका लागि आजको दिन आफ्नो मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सकिने योग रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछन्। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ। तारिफको कामले लोकप्रियता दिलाउनेछ। नयाँ कामका लागि केही भौतिक साधन पनि जुटाउन सकिने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन परिस्थितिमा धेरै फाइदा नहुने काममा अल्मिनु पर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिको लागि समय प्रतिष्ठा गर्नु पर्ला। रोकिया काम दया र प्रत्यय गर्नु पर्ला। धर्म कर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। मेहनत गर्दा राम्रो फाइदा हुनेछ। भविष्यको लागि विशेष काममा जग बसाउन पनि सकिने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन सानातिना काममा अल्झनु परे पनि बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिन्छ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय रहेको छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतिशत नतिजा कमजोर देख्नाले काम दृढ पर्ला। स्वास्थ्यको लागि औषधि जोह गर्नु पर्ला। यात्रामा अधिक खर्च हुनेछ। अरूको विश्वास गर्दा काम रोकिन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन घुम्फे तथा मनोरञ्जनमा अल्मैयाले काम बन्न समय लाग्नेछ। केही चुनौती अंगाल्दै अघि बढ्नु पर्ला। श्रम परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्साउँदै अघि बढ्ने समय रहेको छ। अनावश्यक किनमेलमा फजुल खर्च बढ्ने र लेनदेनमा पनि केही नोक्सान पुग्ने योग देखिन्छ। सतर्क रहनुहोला। पछिको लागि विशेष काममा जग बसाउने मौका समेत मिल्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले हौसला जगाउनेछन् भने पछिको लागि विशेष काममा जग बस्ने मौका मिल्नेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। मनका फाइदा उठाउन सकिन्छ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुँदै जानेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीलाई समेत पछि पार्न सकिने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। समय तालिका नमिल्दा योजना अधुर रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थमा दुःख पाइन्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य चिन्ताले सताउन सक्छ। अध्ययनमा बाधा पुग्न सक्छ। परिस्थिति र समयको गतिलाई पछ्याउने प्रयास गर्नु नै बुद्धिमानी हुने योग राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: सुरभि साम्बाजी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँको बोल्दै हुनुहुन्छ? हजुर, कहाँको बोल्दै हुनुहुन्छ? कहाँबाट भन्नुभयो?
1: भगवानपुर सिगरबासबाट जवान सिंह बोल्दैछ।
0: जवान सिंह बोल्दै हुनुहुन्छ मकवानपुरबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ? नातिको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2082 साल दसको महिना
0: माघ महिना कति गते? माघ महिना 6 गते के बार पर्छ?
1: शनिबार पर्छ।
0: भएन त, मिलेन, जन्ममिति नि मिलेन। 2082 साल माघ महिनाको 6 गते शनिबार पर्दैन। तपाईँको नातिको जन्ममिति तपाईँले भन्नु पर्यो राम्रोसँग, प्रश्न गरी बुझ्ने तरिकाले। जन्ममिति मिलेन क्या बुवा, बुझ्नुभयो? 2082 साल माघ महिनाको 6 गते शनिबार पर्दैन। 2082 सालमा तपाईँको नातिको जन्म भएको होइन होला त्यसो भए। खै बुहारीहरू कोही हुनुहुन्न त्यहाँ?
1: छैन, छोराबुहारी गर्छ।
0: हजुर, अब त्यसो भए हेर्न मिलेन, जन्ममिति मिलेन, नमिलेपछि हेर्न मिल्दैन है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद। कार्यक्रम सुन्दै गर्नु होला, उहाँले फोन गर्नुभएको थियो। 2082 साल माघ महिनाको 6 गते शनिबार, नातिको भन्नुभयो शनिबार पर्दैन। 82 साल होइन पक्कै पनि, कि बार बिर्सिनुभयो कि साल बिर्सिनुभयो, बिर्सिन चाहिँ बिर्सिनुभयो उहाँले। 9841-75-223 र 9806-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँको बोल्दै हुनुहुन्छ? हजुर, नमस्ते।
2: हजुर नमस्ते,
0: कहाँको बोल्दै हुनुहुन्छ?
2: प्युठानदेखि सुरेन्द्र सुनार।
0: सुरेन्द्र सुनार प्युठान जिल्लाबाट बोल्दै हुनुहुन्छ। हजुरको कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: दाईको
0: कार्यक्रम कतिको सुन्नुहुन्छ प्युठानतिर?
2: घरमा हुँदा सुनिराख्छु।
0: घरमा हुँदा सुनिराख्नुहुन्छ?
2: हजुर।
0: दाईको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2050 साल 9 महिना 15 गते
0: 9 महिना 15
2: हजुर, साँझ 7 बजे
0: साँझको 7 बजे हो।
2: हजुर,
0: जन्म कुन जिल्ला भएको हो?
2: प्युठान जिल्ला।
0: प्युठान जिल्ला, सुन्नु छ है त?
2: सुन्छ।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। दाजुको चाहिँ 2050 साल पुष कृष्ण पक्षको बिहिबार, द्वितीय तिथिमा जन्म कर्कटासी, तृतीया नक्षत्रको प्रथम चरण, नाम आउँदो रहेछ हुबाट, हुम बहादुर नाम आउँदो रहेछ है।
2: हजुर,
0: मध्यनाडी देवगढ परेको छ दाजुको, घातकमा परेको छ तिथि, नराम्रो तिथि, द्वितीय सप्तमी द्वादशी घातक, बुधबार घातक, नम्बरमा 7 नम्बर राशिमा वृष भन्ने राशि पनि घातक छ। कुण्डली असाध्य राम्रा छन् दाजुको, नराम्रो ग्रह छैन। सरकारी जागिर, सरकारी क्षेत्र, विदेश यात्राहरू राम्रो छ, तर विवाह चाहिँ त्यति राम्रो छैन, अरू सबै थोक राम्रो छ।
2: अनि विवाहको सम्बन्ध कस्तो होला अरू?
0: त्यही त, विवाह राम्रो छैन, अरू सबै राम्रो छ, विवाहमा बाधा छ।
2: विवाह गरिसक्नु भएको छ, विवाह सँगै हुनुहुन्छ, निसन्तान पनि छ, त्यसको निवारण के कस्तो होला?
0: विवाहमा बाधा छ क्या, त्यही भनेको मैले, विवाह नजुराइकन नहेराइकन आफ्नै तरिकाले गर्नु भएको देखिन्छ।
2: हजुर,
0: हो कि होइन? लभ म्यारेज क्या, प्रेम विवाह भन्छ नि त्यसलाई,
2: माघी विवाह हो, प्रेम विवाह त होइन,
0: माघी विवाह हो।
2: हजुर,
0: आफै खोजेर बिहा गरेर आफै आफै खोजेर पछि माग्नु भएको कि केटी माग्न जानु भएको थाहै नपाइकन?
2: होइन, हेरेरै मागेरै बिहा गरेको छोटो समयमा।
0: छोटो समयमा
2: हजुर,
0: पहिला चिन्जान थिएन बिहा गर्नुभन्दा पहिला?
2: नै थिएन।
0: थिएन
2: हजुर।
0: तपाईँको दाजुको त प्रेम विवाह हुने ग्रह पर्छ दाजुको, विवाह बाधा छ। अब भाउजूको पनि जन्ममिति र जन्म समय तपाईँसँग थाहा छ?
2: हजुर थाहा छ।
0: समय थाहा छ?
2: समय पनि भाउजू सम्झि हुनुहुन्छ, म सोध्न सक्छु?
0: ल सोध्नु, समय सोध्नु, जन्ममिति भन्नु कति हो?
2: एकैछिन हजुर।
0: ल भनिहाल्नुहोस् त, फटाफट गर्नुपर्छ, कार्यक्रममा एकछिन होल्ड गर्न मिल्दैन। हेलो हेलो
2: हजुर हजुर हजुर,
0: जन्ममिति भन्नुहोस् न।
2: 2053
0: 2053
2: असार 17 गते।
0: असारको 17 गते, समय भन्नु?
2: बिहान 5 बजेतिर।
0: बिहानको 5 बजे
2: हजुर।
0: जन्म कुन जिल्लामा भएको हो बाजुको?
2: अरखाँची।
0: अरखाँची जिल्लामा जन्म भएको हो
2: हजुर।
0: अब हेरौँ कस्तो रहेछ है त। श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा दाजुको बिहिबारको दिन जन्म, बिहिबार है
2: हजुर।
0: भाउजूको चाहिँ आइतबारको राति, उजाड भएको सोमबार होइन
2: हजुर।
0: अनि त्यसपछि जम्मा 17 गुण आयो, राशि मिलेन, गौण मिलेन होइन, गुण पनि जम्मा 17 गुण आयो। हाम्रो भाउजू माङ्गलिक हुनुहुन्छ
2: है,
0: माङ्गलिक भाउजू माङ्गलिक हुनुहुन्छ, दाजु माङ्गलिक हुनुहुन्न, यो भएर समस्या आएको। भाउजूले माङ्गलिकको रत्न कवच लाउनु पर्छ है, भाउजूले माङ्गलिकको रत्न कवच लाउनु पर्छ। छिट्टो रिसाउने बानी छ भाउजूको पनि होइन, अनि दाजुले रत्न कवच लाउनु पर्छ, अनि सन्तान गरेर निसन्तान पन सम्बन्धीको समस्याको समाधान हुन्छ, नभए हुँदैन है। माङ्गलिक हुनुहुन्छ भाउजू, मङ्गलबारको दिन चोखो खाने, गणेशको पूजा गर्ने, हनुमान चालिसाहरू पाठ गर्ने, दाजु भाउजू मिलेर होइन यो गर्नुपर्छ। रत्न कवच हामीसँग पाउँछ, चाहियो भने सम्पर्क गर्नु, 10 बजेपछि फोन गर्नु, म बनाएर पठाइदिन्छु, लाउनुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन है। हुन्छ, फोन गर्नुभयो, धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो दाजु र भाउजूको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भेट्न सक्नुहुन्छ। भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भेट्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते। हजुर हजुर नमस्ते, राधे श्याम, कहाँको बोल्दै हुनुहुन्छ?
3: हजुर म
0: कहाँबाट भन्नुभयो?
3: मकनपुर
0: गढीबाट। शुभ नाम भन्नुहोस् तपाईँको?
3: मेरो प्रताप सिंह।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: छोराको
0: जन्ममिति भन्नुहोस् त कति हो?
3: छोराको जन्ममिति 2072 साल।
0: 72 साल,
3: मङ्सिर 8 गते।
0: मङ्सिरको 8 गते, समय भन्नु?
3: बिहान 9:15
0: के बात पर्छ? ठिक छ, जन्म मकनपुरमै भएको हो?
3: हजुर, मकनपुर हस्पिटलमै भएको। हजुर
0: ल सुन्नुहोस् है त,
3: हजुर
0: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2072 साल कार्तिक शुक्ल पक्षको मंगलबार, मङ्सिरमा जन्म भए पनि कार्तिक शुक्ल पक्षको मंगलबार पर्छ है।
3: हजुर,
0: चतुर्दशी तिथिमा जन्म, राशि मेष राशि, भरणीको प्रथम चरण नाम आउँछ लीबाट, लीलामणि भरे नाम आउँछ नरानको, मेष राशि पर्छ है।
3: लीलामणि
0: हजुर, नरानको नाम के हो भनेर सोध्यो भने कर्मी ज्योतिषीले लीलामणि हो भन्नु है। मध्यनारी नरगण परेको छ बाबुको, घातक तिथिहरू प्रतिपदा षष्ठी एकादशी आइतबार घातक हुन्छ, नम्बरमा 1 नम्बर, राशिमा मेष भन्ने राशि घातक हुन्छ होइन, चन्द्रमा राम्रो, ग्रह राम्रा छन् त भाइ, बाबुको छोराको ग्रह राम्रो छ, सरकारी क्षेत्र सरकारी जागिर पनि राम्रो छ बाबुको, तपाईँसँग ग्रह अलि मिल्दैन पछि पितासँग, नराम्रो छैन अहिलेलाई, ग्रह चढेको छ बाबुको शुक्र र सिद्धा, यो स्वामीयोग बन्छ। यो स्वामीयोग भयो भने बाबुको अलि पढाइमा राम्रो हुँदैन, मन जाँदैन, चोटपटक लाग्ने, बिरामी हुने, यस्तो दशाहरू पर्छ। अलि छिट्टो रिसाउने क्या,
3: बाबुको
0: नमान्ने छिट्टो रिसाउने बानी छ नि त।
3: त्यसको
0: लागि चाहिँ दशाको शान्ति एक तर गर्नु, अरू केही गर्नु पर्दैन। ग्रहको शान्ति गराइदिनुहोस्, राम्रो हुन्छ। कार्तिकको 10-11 गते पछि दिन हेराएर अनि ग्रह शान्ति गर्नु, राम्रो हुन्छ, समस्या आउँदैन है।
3: राशि
0: मेष राशि लीलामणि नामा लेखेर राख्नु पर्यो, बिर्सिन्छ नि। लीलामणि नाम आउँछ, लीलामणि राशि मेष राशि है। पढाइमा अलिक पढ्नु पर्यो, समय दिनु पर्यो नि छोरालाई, तपाईँले समय दिनुहुन्न।
3: समय त अब
0: अब यतिको पढाइ त अनि भोलि पछि के गर्नु त, सानामा पढाइ राम्रो भयो भने पो ठुलो गएपछि पढाइ राम्रो हुन्छ हो कि भन्नु त। फर्स्ट हुने मान्छे हो नि त तपाईँको छोरा, अनि फर्स्ट हुने मान्छे त फर्स्ट हुनु पर्यो नि त, होइन? एकपटक ग्रह पठाउनु पर्यो है। ग्रह कटाउने अब कार्तिकको 10 गते पछि 11 गते पछि कटाउनु पर्छ। पहिला सुरुमा दिन हेर्नु पर्यो, अग्नि रुद्री जुराउनु पर्यो, पहिला शान्ति गर्न जुराउनु पर्छ। अनि जुराइसकेपछि पण्डितलाई भनेर ल यो दिन मेरो घरमा ग्रह शान्ति गरिदिनु पर्नेछ, गर्नुपर्नेछ, आएर गरिदिनुहोस् भन्नु। तीनजना बाबुको राई मात्रै भयो भने तीनजना पाँचजना पण्डित राखेर ग्रह शान्ति एकपटक राम्रो तरिकाले गर्नु। अब ग्रह शान्ति गर्नुभन्दा पहिला मलाई फोन गर्नु, म के गर्नुपर्छ भनेर लेखेर तपाईँलाई लिस्ट बनाइदिन्छु, त्यसको आधारमा गर्नु, राम्रो हुन्छ, पढाइ राम्रो, रिसाउँदैन। अहिले त एकदम रिसाउँछ, भनेको मान्दै मान्दैन, टेर्दै टेर्दैन, रिसाउँछ, बुद्धि अलि राम्रो छैन अहिले। अब यसमा चाहिँ विशेष ख्याल गर्नु होला, अरू त्यस्तो नराम्रो ग्रह दशा छैन, ठिकै छ है। हुन्छ, राधे
3: श्याम।
0: उहाँले फोन गर्नु भएको थियो हामीलाई चाहिँ, विशेष गरी आफ्नो बारेमा, छोराको विषयमा हेर्नको लागि फोन गर्नु भएको। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले पनि हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। अब आज एकादशी श्राद्ध 20 गते मंगलबारको दिन है, भोलि चाहिँ नि तपाईँको चाहिँ द्वादशी श्राद्ध, अनि फेरि कसै कसैले के भन्दा रहेछन् भन्दा मगाएको दिन श्राद्ध गर्नु हुँदैन भन्दा रहेछन्, फेरि ल बाखा बाखा क्या फेरि है। त्यस्तो होइन नि, त्यो मगा यस्तो छ क्या, के छ भन्दा मगाएको दिन श्राद्ध गर्नै नहुने होइन, मगाएको पनि श्राद्ध हुन्छ, पद्धति छ यसको पनि। मगा श्राद्ध पिण्ड दानेन ज्येष्ठ पुत्र विनश्यति भन्छ, ज्येष्ठलाई हानि गर्छ, विनाश हुन्छ भन्छ। तर यो 16 श्राद्धको मगाले होइन फेरि क्या, मगा तिथि त 16 मगा चाहिँ तपाईँको नक्षत्र 16 श्राद्ध मात्रै आउने होइन, यो अरू अरू बेला पनि आइरहन्छ, बुझ्नुभयो कुरा? त्यो भएर अरू केही कुरा नसुन्नुहोस्, कानामा तेल हाल्नुहोस्, आज एक छाकी बस्नुहोस्, भोलि तपाईँको पिताको द्वादशी श्राद्ध छ भने चुपो लागेर द्वादशी श्राद्ध गर्नु, यो शास्त्रले भनेको कुरा, मैले भने होइन है। मगा श्राद्धको छुट्टै विधि छ, विधान छ। यो मगा श्राद्धमा चाहिँ अरू सबै गर्ने, पिण्डदान नगर्ने अनि होमहरू हालेर गर्ने भन्ने हुन्छ क्या। तपाईँको गर्ने अहिले श्राद्ध मगा श्राद्ध होइन नि, तपाईँको त 16 श्राद्धको श्राद्ध हो नि, कुरा बुझ्नु है। यसरी फेरि उल्टो पाल्टो गर्नु होला, पिच्छे रिसाउला, अनिष्ट होला, खतम होला, बर्बाद होला फेरि। त्यो भएर यसमा तपाईँले विशेष ख्याल गरेर सम्झाएको सम्झाइ गर्छु म, तपाईँहरू खै नसुनिया कि सुनिएर पनि नसुने जस्तो गरे हो कि बुझेर पनि नबुझे जस्तो गरे हो कि यो थाहा छैन। तपाईँको पुरेतबाले हुँदैन भनेछन् भने मलाई फोन गर्नु, त्यही बेला पुरेतबासँग बसेर फोन गर्नु मलाई, बुझ्नुभयो? मगा श्राद्धको विषयमा, मगा श्राद्ध यो बेलामा, यो बेलाको श्राद्ध मगाको श्राद्ध होइन, यो बेलाको श्राद्ध भनेको 16 श्राद्ध हो, पार्वण श्राद्ध हो, पितृको पर्व हो, यो बेलाको गर्ने काम चाहिँ पर्व पर्व हो क्या, यो चाहिँ पर्व भनेको चाड पर्व जस्तै। पितृजी यो बेलामा खुसी हुन्छन्, माथि पितृजी कतिवटा छोराले मलाई पिण्डदान गर्छ र खामला बसौँला रमाउँला तृप्त हुम्ला भनेर आश गरिरहेका हुन्छन्। तपाईँ चाहिँ तिथिको दिन नगर अन्त अन्त अरू अरू दिन गर्नुभयो भने पितृतुष्ट हुन्छन् अनि कामै छैन। बरु तपाईँको चतुर्दशीको श्राद्ध चाहिँ जसले पाए त्यसै गर्नु हुँदैन, त्यो श्राद्ध चाहिँ औँसीको दिन गरिदिनु क्या। जस्तै चतुर्दशीको श्राद्ध चाहिँ दुर्घटना आदि भएर मृत्यु भएको छ, होइन, हात हतियारबाट मृत्यु भएको छ, जस्तै आर्मी पुलिसमा भर्ती हुनुहुन्थ्यो त्यहाँ मृत्यु भएको छ भने चतुर्दशी श्राद्ध चाहिँ फेरि त्यही दिन गर्ने होइन, काला आएर मृत्यु भएको छ भने चतुर्दशी चतुर्दशीको दिन काला आएर मृत्यु भएको छ भने त्यो दिन त्यो दिन श्राद्ध गर्नु हुँदैन है। तर अकाल मृत्यु भएको छ, दुर्घटना आदि भएर काटमार भएर मृत्यु भएको छ भने त्यही दिन चतुर्दशीकै दिन गर्नुपर्छ, त्यो फेरि छुट्टै विशेष दिन हो त्यो चाहिँ फेरि क्या, बुझ्नु भयो नि। त्यो भएर भोलि श्राद्ध गर्नलाई एक साक बस्नुहोस् होइन, एक साक बसेर आज एक साक गर्नुहोस्। कपाल नकाटिकन श्राद्ध गर्नुहुन्छ भने त्यो काम छैन। मैले यहाँ धेरैमा टिकटकमा युट्युबमा फेसबुकमा देखेको छु, श्राद्ध भनेको श्रद्धाले गर्ने हो, मैले जसरी मलाई अनुकूल मिल्छ त्यसरी गर्ने हो भनेर चाहिँ धेरै कुरा देखिया हुन्छ सुन्या हुन्छ, त्यसरी जसरी अनुकूल मिल्छ त्यसरी गर्नलाई तपाईँको चाहिँ मिल्दैन। कहाँ लेखाएको छ कपाल काट्नुपर्छ भनेर भनेका छन्, फेरि श्राद्धकै किताबमा लेखाएको छ। यदि तपाईँले श्राद्ध गर्दाखेरि कपाल खौरिनु भएन भने तपाईँले दिएको पिण्ड दिशा विष्ट भनेको दिशा हो, दिशा समान हुन्छ, अनि तपाईँले दिएको तर्पण पानी चाहिँ रगत समान पिप समान हुन्छ भनेर लेखेको छ। लेखा कहाँ छ भनेर देखा भन्नुहुन्छ भने मेसेन्जरमा जोडिनु, म तपाईँलाई किताबको फोटो खिचेर पठाइदिन्छु क्या फेरि, बुझ्नुभयो नि, कहाँ लेखाएको छ भन्ने मान्छेलाई यो चाहिँ फेरि विशेष गरी चाहिँ कुरा बुझ्नुभयो। सबै यसो गर्ने कपाल तालु पार्न चाहिँ के को आइतबार भएको छ, फेरि कपाल त उम्रिहाल्छ नि, फेरि उम्रिँदैन, अफिस जानुपर्छ अरे, अफिसमा कहाँ तालु पार जानु हुँदैन, अफिसमा कहाँ नियम छ तालु पार जानुहुन्न, टक्क ढाका टोपी लाउनुहोस् त, हो कि होइन। मार्केटिङ गर्नुपर्छ भन्दा कति कति मार्केटिङ गर्ने मान्छेले चाहिँ कपाल तालु पार्नु हुँदैन, तालु पारेर कपाल चाहिँ ढाका टोपी लागेको हुँदैन, ढाका टोपी लगाउन मन नलागे क्याप टोपी लागेको हुँदैन, हो कि होइन ल भन्नुहोस् त। अनि स्वर श्राद्धमा कसैले के भन्छन्, खौरिने हो तारी खौरी भइहाल्छ नि भने तपाईँले भन्दा हुन्छ, शास्त्र मान्नु पर्दैन, शास्त्र नमान्ने हो भने श्राद्ध किन गर्नु, त्यसो नगरे भइगयो नि त। श्राद्ध चाहिँ शास्त्र चाहिँ मान्ने, समाजले के भन्छ भन्ने डराले पनि श्राद्ध चाहिँ कराले पनि गर्ने, कपाल नखोरिकन गर्ने त काम छैन, त त्यस्तो व्यक्तिको घरमा विनाश मात्रै हुन्छ, नाश मात्रै हुने त राम्रो होइन। यो चाहिँ मैले तपाईँलाई प्रश्न खुलेर बोल्दै आएको छु रिसले है, धेरै ठाउँमा देख्छु मैले तपाईँको होइन, तपाईँको चाहिँ विदेशतिर ए हामी त विदेशमा छौँ कसरी गर्ने के गर्ने, कपाल खोरुने काम मिल्छ, ड्युटी गर्नु, जागिर खानु पर्यो, जागिर सबैले खाछन्, तपाईँले मात्रै खानु भएको होइन जागिर, विदेश सबै विदेश गएका छन्, तपाईँ मात्रै जानुभएको होइन विदेश, के विदेश गएका सबैले कपाल नखोरिकन श्राद्ध गरेका छन् त, कपाल खोरेर तालु भएर पनि त श्राद्ध गरेका छन् नि, गरेका छैनन्, हो कि होइन। बाबुप्रतिको श्रद्धा भाव हुनुपर्छ। अनि कोही के भन्छन्, मरुन्जेलसम्म मरिसकेपछि यो गरेर के हुन्छ, बाचुन्जेल दुःख दिएपछि बाचुन्जेल खुसी खुसीको साथ दिने खाना दिने लाउने, बाचुन्जेल खाना लाउने दिन तपाईँको कर्तव्य हो, त्यो त करले पनि दिनुपर्छ, बाबुको सम्बन्धी झ्याम्मा खाएपछि दिनु पर्दैन, हो कि होइन भन्नुहोस् त। सम्पत्ति नहाल्नुहोस् न, तपाईँ पाल्नै पर्दैन, मलाई सम्पत्ति चाहिँदैन भन्नुहोस्। कुनै आश्रममा लगाएर दान गर्नुहुन्छ, आश्रममा गएर जानुभयो भने तपाईँले भन्दा राम्रो व्यवस्था गरेर पाल्छ आश्रमले। फेरि वृद्ध आश्रम भने होइन, मैले वृद्ध आश्रम पनि धेरै प्रकारका छन्, क्वालिटी क्वालिटी, तपाईँको जुन पिताले पुर्खाले कमाएका धन सबै आश्रममा लगाएर दिने हो भने फाइभ स्टार होटलमा राखेर सेवा सुविधा नोकर चाका राखेर राखिदिन्छन्, वृद्ध आश्रमै बस्ने हो भने पनि। बाबुको सम्बन्धी खाना चाहिँ खानै चाहिने, अनि बाबु पाल्न सक्दिन, अनि यस्तो भयो उस्तो भयो भन्ने त्यो भन्न पाइँदैन, त्यो नियम विपरीत छ। तपाईँले बाबुलाई जुन व्यवहार गर्नुहुन्छ अहिले तपाईँको छोरोले देखिरहेछ, त्यो व्यवहार तपाईँले भेरे भोग्नुपर्छ पछि कुनै दिन, पृथ्वी गोलो छ होइन, त्यो भोग्न तयार भएर मात्रै बुवा आमालाई त्यो व्यवहार तपाईँले गर्नुहोस्, सासू ससुरालाई त्यो व्यवहार तपाईँले गर्नुहोस्, तपाईँको पनि त बुहारी आउँछ नि, तपाईँ पनि त बुढी हुनुहुन्छ नि भोलिपछि, हुनुहुन्न तपाईँ के सधैँभरि जवान हुने, तपाईँको घरमा बुहारी नआउने त होइन, बुहारी आउँछ नि, छोरोले देखिरहेछ, ए बाबुआमालाई यस्तो पो गर्नुपर्दो रहेछ त, मेरा बाबुआमाले मेरा हजुरबा हजुरआमाले यस्तो व्यवहार गरेका छन्, मैले पनि पछि यही गर्नुपर्ने रहेछ भनेर छोरोले देखिरहेछ, सिकिरहेछ, हो कि होइन। त्यो भएर बुहारी तपाईँको पनि आउँछ नि, छोरा तपाईँको पनि छ, बुढी तपाईँ पनि हुनुहुन्छ, सधैँभरि म लकाचमा नै हुन्छु, म सक्षम हुन्छु भने नसोच्नु होला। जसरी तपाईँ अहिले सासू ससुराको सेवा गर्नुहुन्छ जुन भावले हो, त्यही भावले पछि तपाईँको छोरा छोरीले तपाईँको सेवा गर्नेछन्। संस्कार भनेको यही हो क्या, फेरि बुझ्नुभयो, संस्कार दिने, किताबको मात्रै पढाएर मेरो छोरो फर्स्ट भएको छ भन्न मात्रै त्यसमा तपाईँ फुरुक्क पढ्नु पर्दैन, किताब जसले पनि पढ्न सक्छ। संस्कार दिनुहोस्, छोरालाई, छोरीलाई संस्कार दिनुहोस्। संस्कार दिनुभयो भने तपाईँको छोरो नपढेर अनपढ भए पनि केही फरक पर्दैन, गरी खान्छ केही न केही गरेर। इमानदारिता हुन सिकाउनुहोस्। छोराको अगाडि हजुरबा र हजुरआमाको सासु ससुराको कुरा काटेको छैन, क्या धेरै बुवा देख्छु क्या मैले, फेरि सबै त्यस्तो हुनुहुन्न फेरि बिचरा। कोही चाहिँ मरि मिटेर सेवा गर्ने पनि हुनुहुन्छ, कोही फेरि सासु नै खराब पनि हुँदैन क्या कहीँ कहीँ, फेरि चाहिँ बुझ्नु भएन। कोही कोही कहीँ कहीँ चाहिँ सासुले चाहिँ तपाईँको बुहारीले जति गरेको पनि नदेख्ने बुहारी सासु पनि छन् फेरि कहीँ कहीँ चाहिँ, क्या होइन। तर सबै त्यस्तो हुँदैन, सबै बुहारी खराब सबै सासु खराब हुँदैनन्। आफूले गर्नुपर्ने कर्तव्य पूर्ण रूपमा निष्ठावान तरिकाले गर्नुहोस्। भगवान्ले देखाएका छन् तपाईँलाई सासूले अति र अत्याचार गरेका छन् भने उनीले भोग्ने हो, तपाईँले होइन। भगवान्ले देख्नु भएको छ भन्नुहोस्। सहेको र रहेको खेर जाँदैन कहीँ पनि, तपाईँले सहनुहोस् खेर जाँदैन। बुहारीले तपाईँले अत्याचार गरेकी छिन्, खाना लाउन त्यति राम्रोसँग दिँदैनन्, झर्को फर्को गर्छिन् भने सहेर बस्नुहोस् होइन, सहेको र खेर जाँदैन। पछि फेरि त्यही बुहारीको पनि त फेरि बुहारी त आइहाल्छ नि, छोरा सकेर नाति छँदैछ होइन, नातिले बिहा गरेर अर्कैको छोरी ल्याएर ल्याउने हो फेरि, अनि फेरि भोग्नु पऱ्यो त बुहारीले पनि भोग्नु परिहाल्छ। त्यो बेलामा बुहारीले थाहा हुन्छ मैले यस्तो गराएको थिएन, मलाई यस्तो गरेँ भनेर, त्यो बेलामा होइन। त्यसपछि तपाईँको चाहिँ रुने मात्रै उपाय, पशुतौलो मात्रै उपाय हो, यो प्रष्ट रूपमा छ। त्यसकाल परिस्थिति अनुसार चल्नुपर्छ। श्राद्धको दिन कपाल नफुटिकन श्राद्ध गर्दै हुनुहुन्छ भने तपाईँले नगर्नु, झन् उल्टै दोष लाग्छ। बुवालाई दिसा खुवाए जस्तै हो, पिसाब खुवाए जस्तै हो, लेखा छ है फेरि शास्त्रले। यो दिसा खुवाउने उ गर्दा कस्तो कस्तो नराम्रो शब्द सुनिए तापनि तितो सत्य हुन्छ क्या, सत्य कुरा कहिले मिठो हुँदैन, तितो हुन्छ। लेखा छ, लेखा कुरा भनिदिए मैले तपाईँहरूलाई, यो मैले पहिला पनि भनिदिएको छु तपाईँहरूलाई। श्राद्धको दिन तपाईँको श्रीमानले कपाल खौरिनु हुँदैन भने त्यो दिन श्राद्ध नगर्नु बरु, तपाईँहरूले सिधा मात्रै गर्नुहोस्। बाहुन बोलाउनुहोस् दुई चारजना, बाहुनलाई भोजन गराउनुहोस्, दक्षिणा गर्नुहोस्। फेरि बाहुनले मात्रै खाना चाहिँ हुने भन्नु, आफ्नै भान्जा मान्छे बोलाउनुहोस् बरु, खुवाउनुहोस्, दक्षिणा गर्नुहोस्। तर श्राद्ध नगरिकन तपाईँ तम्सेर पिण्ड नपकाउनु होला कहिले पनि, यो कुरा याद गर्नु। सोह्र श्राद्धमा जहिले पनि पायसको पिण्ड चाहिन्छ। पायस भनेको के हो भन्दा खिरको पिण्ड चाहिन्छ, कुरा बुझ्नुभयो, खिरको पिण्ड चाहिन्छ सोह्र श्राद्धमा। एकादशी श्राद्धमा पनि खिरको पिण्ड चाहिन्छ, पिण्ड भनेको खिरको हुन्छ क्या, बुझ्नुभयो नि। फेरि एक मानो दुध लिएर आउने, चढाउन पनि त्यही, पिण्ड पकाउन पनि त्यही होइन। दुई तिन लिटर ल्याउनुहोस् गाईको दुध, अनि तपाईँको चाहिँ दुधै दुधमा खिर पकाएर खुवाउनुहोस् पितृलाई, खुसी हुन्छन् पितृहरू। एकचोटि खाने त हुने, वर्षमा दुई फेरा खाने त हुने, पितृले कति खान्छन् त, हो कि होइन। एक लिटर दुध सय रुपियाँ चढाउन सक्नुहुन्न, सय रुपियाँको तरकारी कम ल्याउनुहोस्, मिठो कम खानुहोस्, एक छाक कम मिठो खानुहोस्, भइहाल्नु। त्यही भएर विशेष तपाईँले ख्याल गर्नुहोला। यो चाहिँ मेसेन्जरमा धेरैले भन्नुहुन्छ, मलाई चाहिँ यसो टिकटक फेसबुकतिर तपाईँको चाहिँ डाटा पनि धेरै देख्छु क्या। मैले श्रद्धाले गर्ने हो, श्रद्धाले गर्ने, श्राद्ध त गर्ने श्रद्धाले नि हो। श्राद्धले गरेर कपाल नखोलिकन नियम विपरीत गरेर हुँदैन। श्राद्ध गर्ने हो भने एक साकी बस्नुभयो कि बस्नु भयो नि तपाईँ, त्यसो भए एक साकी त गर्नुभयो होला नि अघिल्लो दिन त। अनि एक साकीमा के हुन्छ, कपाल खौरिने, दाढी खौरिने, नङ काट्ने होइन, अनि त्यसपछि नुहाइ नुहाइ गर्ने, त्यसपछि पल्ला पकाएर खाने, एक साकी भनेको त्यही हो। अनि पकाएर झ्यामझ्याम एक साक खाने, कपाल खौरेको छैन, कस्तो असजिलो लाग्दैन, अप्ठ्यारो लाग्दैन तपाईँहरूलाई, हो कि होइन भन्नुहोस् त। त्यही भएर कपाल नखौरिकन श्राद्ध गर्दै हुनुहुन्छ भने त्यो गलत हो, कहाँ लेखा छ भनेर ठुला कुरा नगर्नुहोस्। तपाईँले त्यही कुरा पछि भोग्नुपर्छ, तपाईँको सन्तान सन्ततिले भोग्छन् त्यही कुरा। यो कुरो याद गर्नुहोला तपाईँले, फेरि विशेष गरी चाहिँ यो कुरा भन्न चाहे मैले। भोगी भोलि चाहिँ द्वादशी श्राद्ध फुरु फुरु गर्नु, भोलि मगा परो भनेर नगर्ने, यो गर्ने ऊ गर्ने बाना नबनाउनु। भोलि मगा श्राद्ध तपाईँको चाहिँ मगा नक्षत्र परेर मगा श्राद्ध होइन त्यो, होइन। भोलि सोह्र श्राद्ध हो, सोह्र श्राद्ध मध्येमा बाह्रौं श्राद्ध भोलि द्वादशी श्राद्ध हो भोलि, त्यो तरिका

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: ब्राह्मण गुरुलाई बोलाउनुहोस्, होइन, मजाले पकाएर खुवाउनुहोस्। खुवाइसकेपछि तपाईँले वस्त्र अथवा दक्षिणा दान गर्नुहोस्, टिका लगाएर दिनु। खाइसकेपछि है फेरि ब्राह्मण अन्त्य भोजन अन्त्य दक्षिणा भन्दा भोजनको अन्त्यमा दक्षिणा गर्नु भन्छ क्या शास्त्रले, हो त्यसरी गर्नुहोस्। त्यो बरु उत्तम मानिन्छ, त्यो देखावटी गरेर हुँदैन, यो कुरा सत्य कुरा हो असत्य कुरा होइन भन्दै आजलाई चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो। It's 8 AM।
2: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बस्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने गरे गुन्द्री वा

0: उछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास लिन गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
1: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550637059।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: चाहन्छु र बरु एक रुपियाँ कम पैसा लिइदिनुहोस्, एक रुपियाँ कम छ फाइदामा त यो दसैँमा हुँदै हुँदैन, एकतर्फी हुन्छ, एक रुपियाँ कम लिइदिनुहोस्, त्योभन्दा बेसी नलिदिनुहोस् र बिचौलाहरूबाट चाहिँ अलिकति बाहिर अब भोकल यताउति टोकिएको स्थानहरूमा त्यो टोकिएको भाडा जोड डिस्टाखे त हुँदै हुँदैन, बल्कु लगायतका केही स्थानको कुराहरू उठेको छ त्यसलाई पनि आज हामी अलिक घनीभूत ढङ्गबाट कुरा गरेका छौँ।
1: नारायणगढ काठमाडौँ सडक खण्डमा दशैं घटस्थलमादेखि पूर्णमासम्म ट्रेलर लगायत ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो। दशैंमा यात्रुवाहक सवारीको अत्याधिक चाप रहन्छ। निर्णय अनुसार 25 असोजदेखि 8 कार्तिकसम्म नारायणगढ काठमाडौँको रूटमा ठूला सवारी चलाउन पाइने छैन। तर खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी भने निर्बाध गुड्न पाउने विभागले जनाएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले विपदका बेला भएका व्यक्तिहरूको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तैयारी भइरहेको बताउनुभयो। सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनका प्रभाव, जलवायु, न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा वहाँले अध्यादेश मार्फत मृत्यु घोषणा तथा दर्ता सम्बन्धी र कानून संशोधन गर्न लागेको जानकारी दिनुभयो।
2: एउटा समाधान निस्किसकेको छ। अब कानून मूल कानूनमा ऐनमा यो व्यवस्था भएको कारणले गर्दा त्यसैलाई नै संशोधन गर्नुपर्ने हुन्छ। अब रेगुलर प्रोसेसमा हाम्रो संसद चलिरहेको अवस्थामा यो प्रक्रियाबाट जाँदाखेरि फेरि अलिकति समय लाग्ने हो कि भन्ने पनि थियो। संसद अधिवेशन अन्त्य भएको छ। अब यो अध्यादेश मार्फत छिटै नै सरकारले चाहिँ देवानी संहिता पञ्जीकरण आउने अथवा विपक्षमा हुन्छ यो उपयुक्त कहाँ राख्ने भन्ने कुरा यकिन गरेर हामीले चाहिँ मृत्यु घोषणा र मृत्यु दर्ताको सवालमा कानून निर्माणहरू गर्दैछौँ, तयारीहरू भइसकेका छ।
1: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने बताउनु भएको छ। सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु, न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले भूकम्पपछिको पुननिर्माणमा जस्तो एउटै ढाँचाका घर निर्माण नगरी स्थानीय पालिका र सर्वसाधारण संघको सहकार्यमा घर बनाइने बताउनुभयो।
3: पहिचान जोगिने गरी नै पुनर्स्थापना गर्छ र घर चाहिँ पहिला अर्थक्वेक यो भूकम्पपछिको पुनर्निर्माण जस्तो चाहिँ बन्दैन। हाम्रो एक तला दुई तलाको मोडल छ घरहरू, घरको कम्तीमा 2 BHK माथि चारवटा रुम गरेर बेडरुम नै हामीले त्यहाँ 6 वटासम्म निकाल्न सकिन्छ। त्यही भएर ठुलो परिवारलाई त्यति समस्या हुन्छ जस्तो लाग्दैन र हामीले पहिचान झल्किने खालकै घर एउटा सहरै बनाउँछौँ, होइन टाउन बनाउँछौँ। त्यही भएर पहिचान नै नाच्ने गरी र मान्छे बस्न रुचि नहुने गरी र त्यहाँ मान्छेले एक्सेप्टै नगर्ने गरी गर्दैनौँ। स्थानीय पालिका, स्थानीय सर्वसाधारण सबैसँग सहकार्य गरेर हामीले घरको निर्माण गर्छौँ।
1: रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 2083-84 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अत्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरेको छ। बाढ़ीका कारण जल विद्युत, सौर्य ऊर्जा, विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन, औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको आकलन रहेको छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीवनमा भने उल्लेखनीय असर पर्ने विश्व बैंकले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारी दर्ता भएको छ। केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म ठूलो संख्यामा आकांक्षीहरूले उम्मेद्वार दर्ता गराएको निर्वाचन समितिले जनाएको छ। सभापतिमा गगन थापा, श्यामकृष्ण खड्कीको उम्मेद्वारी परेको छ। त्यस्तै बन्द सत्रको थप छलफल भनी भोलि पुनः हुने नेताहरूको भनाइ छ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले राजनैतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषा अध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो। महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्य। यस वर्ष विजया दशमीको सायद कार्तिक चार गते बुधबार बिहान 10:26 बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। त्यस दिन बिहान 8:49 बजेदेखि विसर्जन देवी विसर्जन गरी 10:26 बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। आज राति र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेकाले धान बाली भुट्याउन ध्यान दिन मौसमविदले आग्रह गरेका छन्। आज राति देशका पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा पनि मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। धान बाली भित्र्याउँदा मौसम बारे जानकारी लिएर मात्र काम गर्न मौसमविद निष्ठा निरौलाले बताउनुभयो।
4: हिमाली भूभागको एक दुई स्थानमा चाहिँ हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ भने देशको पहाड़ी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ र मध्य प्रदेश लगायत लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ भने कोशी प्रदेश बागमती प्रदेश र गण्डकी प्रदेशको तराई भूभागको एक दुई स्थानमा चाहिँ हल्का वर्षा हुने सम्भावना रहेको छ।
1: साझा खबरमा अब खेल खबर। जुम्लामा हाई अल्टिच्यूड ओपन टी20 क्रिकेट प्रतियोगिता शुरू भएको छ। कर्णाली प्रिमियर लीग केपीएल नाम दिएको प्रतियोगिता युथ फर कर्णाली क्लबले आयोजना गरेको हो। आजदेखि शुरू प्रतियोगितामा 11 टीम सहभागी छन्। कालीकोट र जुम्लाका खेलाड़ीले प्रतियोगितामा भाग लिएका छन् जसमा जुम्ला घर भई बाहिर बस्दै आएका खेलाड़ी समेत समेटिएका छन्। प्रतियोगिता 5 दिनसम्म चल्नेछ। समुद्री सतहदेखि करिब 2400 मिटर उचाइमा रहेको हाकु क्रिकेट मैदानमा प्रतियोगिता शुरू भएको छ।
5: सन्तोषी रावल उत्तर गया गाउँपालिकाको बाढ़ी पीड़ितलाई गाउँ फर्काउने स्थानीय सरकारको तयारी।
6: उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा कसैकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौं हामी।
5: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिरिजुली नेपाली। मौसम फेरिदै गर्दा बाली नालीमा देखिने समस्या समाधानका लागि कहाँ सम्पर्क गर्ने, हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
7: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
8: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
7: ओहो, तिमी त घरको खाने भएछौ नि।
9: के को सरसल्लाह हो दुईजनाको?
8: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
9: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
7: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
9: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
10: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। किसानका समस्या समाधान गर्ने फोन नम्बर के होला, किसानका कस्ता फोन र सामाजिक सञ्जालबाटै के समस्या समाधान हुन सक्छन्, मौसम फेरिँदै गर्दा बाली नालीमा देखिने समस्या समाधान आजको हेलो मौसममा।
12: किसानका समस्या समाधान गर्ने फोन नम्बर के होला, किसानका कस्ता समस्या फोन र सामाजिक सञ्जालबाटै समाधान हुन सक्छन्, मौसम फेरिँदै गर्दा बाली नालीमा देखिने समस्या समाधानका लागि कहाँ सम्पर्क गर्ने? नमस्कार, म सन्तोष गन्धर्व। मौसम फेरिँदै गर्दा किसानका बालीमा विभिन्न समस्या देखिने गर्छन्। मुख्य गरी अहिले धान बाली रहेकाले कतिपय क्षेत्रमा धानमा विभिन्न प्रकोप देखिन थालेको छ। यस्तो अवस्थामा किसानले निशुल्क परामर्श लिने फोन नम्बर छ 1135। हरेक शुक्रबार किसानले आफ्ना समस्या राख्ने निशुल्क फोन नम्बर हो यो। सँगै किसानले कस्ता कस्ता समस्या निशुल्क समाधान गर्न सक्छन्, हामीले कृषि मौसमविद मुक्तिनाथ झासँग कुराकानी गरेका छौं।
13: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ, जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए, त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ, त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ, तपाईँ र फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
14: 11:35 तपाईँले हरेक शुक्रबार 4-6 फोन गर्न सक्नुहुनेछ। तपाईँको खेतीपातीसँग सम्बन्धित, पशुपालनसँग सम्बन्धित, माछा पालनसँग सम्बन्धित जुन कुनै विषयमा पनि केही समस्या छन् भनेदेखि तपाईँले किसान कल सेन्टरमा फोन गरेर चाहिँ प्रत्यक्ष विज्ञसँग नै टेलिफोनमा संवाद गर्न सक्नुहुन्छ, होइन त? त्यसको समस्याको समाधान गर्न सकियो। तर किसानहरूको गुनासो अब समुदायमा पुगेर छलफल गर्दै गर्दा, कुरा गर्दै गर्दाखेरि त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ, अनि त्यो समय पनि 2 घण्टाको समय भयो, अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ, कति ट्राई गर्दा पनि, कोसिस गर्दा पनि कुरा हुँदैन, अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
13: यस्तो समस्या नहुनुपर्ने, तै पनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु। तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे हुन्छ त्यो
14: ठाउँमा।
13: कुरा अलिकति मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँमा के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नुपर्ने हुन्छ, खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ, त्यो कतिपय पशुपालनमा भयो, कहिलेकाहीँ त यो यदि यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केसहरूमा, त्यो भएर यसको फ्रिक्वेन्सी बढ़ाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
14: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि, त्यो चाहिँ तत्कालैको लागि चाहिँ व्हाट्सएप ग्रुप बनाएको रहेछ, व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनिर एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनु हुँदो रहेछ कि, त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ।
13: हजुर, त्यो पनि हो नि, जस्तो कि कहिलेकाहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ, त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिलेकाहीँ त यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टु वे कम्युनिकेसन नै हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि। तपाईँले यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ। तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ। हप्तामा एक दिन अब दुई घण्टाले पक्कै पनि किसान नै पूरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन। यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु। यो मौसम परिवर्तन जल तथा मौसम परिवर्तनले गर्दा चाहिँ अब गर्न के सकिन्छ कि यो पानी पर्ने प्याटर्न भयो, टेम्परेचर बढ्ने प्याटर्न छ, यसमा चाहिँ हामीले हाम्रो कृषि जुन खेती गर्ने जुन तरिकाहरू थियो अलिकति फरक गर्नुपर्ने चाहिँ देखिन्छ। अब सुरुदेखि जग्गा तयारीदेखि लिएर व्यवस्थापनसम्म सबै कुराहरूमा चाहिँ अलिकति चनाको चाहिँ हुनुपर्छ। चनाको भइएन भने बर्बाद छ।
14: अघि तपाईँले कृषि मौसम सल्लाह बुलेटिन भन्दै हुनुहुन्थ्यो, त्यो बारेमा पनि यसो कुरा
13: करिब करिब एक दशक भन्दा बढी 12 वर्ष जति पुग्न लाग्यो। करिब करिब अब यो नेपाल कृषि अनुसन्धान परिषदले जस्तो हप्ताभरिको मौसमी अवस्था कस्तो हुनेछ भन्ने कुरा जल तथा मौसम विज्ञानबाट जानकारी लिन्छ। त्यो आइसकेपछि चाहिँ त्यो कृषि मौसम सल्लाह बुलेटिन बनाउने एउटा टिम छ। त्यसमा 10-15 जना सबै फरक फरक विषय विज्ञहरू, जस्तो कोही चाहिँ बालीका विज्ञहरू हुनुहुन्छ भने कोही आलुकै खास विज्ञ हुनुहुन्छ, कोही फलफूलका हुनुहुन्छ, कोही पशुपालनका हुनुहुन्छ, धेरै समूहका एक्सपर्टहरू बस्नुहुन्छ त्यो ठाउँमा। र त्यो के हुन्छ कि मौसमी अवस्था आउँदो हप्ता यस्तो हुनेवाला छ र लास्ट विकमा यस्तो अवस्था थियो मौसमको, त्यो भइसकेपछि यसमा कुन बालीमा कस्तो असर पर्न सक्छ, त्यो समाधान पर्न सक्छ भने त्यसको समाधान के हुन्छ, समाधान सहित दिन्छौं। अर्को कुरा कहिलेकाहीँ के हुन्छ, अघि पनि हामीले यतिकै पनि अब्जर्भ गरी आउँछौ सोसियल मिडियाहरू ठाउँ ठाउँबाट न्यूजहरूबाट पनि फलानु ठाउँमा यस्तो समस्या देखियो भनेर न्यूजहरू आउँछ कि, त्यो कुराहरू पनि हामीले नोटिस गरे आउँछौं कि यस्तो समस्या फलानु ठाउँमा देखिएको छ र आगामी हप्तामा यस्तो चाहिँ मौसमी अवस्था हुनेवाला छ भने यसको चाहिँ इन्टेन्सिटी समस्या बढ्ने हो अथवा घट्ने हो
14: पनि देखा पर्न सक्छ
13: र बढ्दाखेरि के समाधानका उपाय अप्नाउने, लागिसकेका छ भने के गर्ने, यस्तो मौसमहरू मौसम प्लस कृषिमा पर्ने असर सहितको चाहिँ सूचना चाहिँ एकै ठाउँमा राखेर हामीले हरेक शुक्रबार तयारी गर्छौं। त्यसको नाम चाहिँ कृषि मौसम सल्लाह बुलेटिन दिएका छौं र त्यो सबै पालिकामा पुग्छ देशभरिको।
12: यो कुराकानी सँगै आजका लागि हिलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
10: उत्तर गया गाउँपालिकाको बाढ़ी पीड़ितलाई गाउँ फर्काउने स्थानीय सरकारको तयारी।
6: उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा कसुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौ हामी।
10: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषयमा आइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओईआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
16: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्, क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट 7 महीना को लागि मात्र रु 5,700 मा साथै क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरु लागू हुने छन्
17: ओहो बहिनी के भयो तपाईँको कुकुरलाई यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु हेर्दा आक्रामक देखिन्छ र्याल पनि काटिरहेको छ
18: त्यही त दाई यसले अन्य भिन्न व्यवहार देखाइरहेछ भुकाई पनि फरक छ अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु
17: ए हो र बहिनी लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि यसलाई खोप लगाउनु भएको थियो
18: खै दाई कुकुरलाई पनि खोप लाउनु पर्छ र
17: पर्छ नि बहिनी झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ
18: कस्तो डर पो लाग्यो त यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ
19: दाजु बहिनीको गन्धनमा म पनि निस्किए यो रोग रोगी कुकुर बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ
18: ओहो म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु
20: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति रेबिजबाट मुक्ति नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
10: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट
21: तपाई रसुवाको उत्तरगया गाउँपालिकाको हुनुहुन्छ बाढ़ीपछि नुवाकोट लगायतका सुरक्षित ठाउँमा बसिरहनु भएकै होला आफ्नो गाउँ कहिले फर्कन पाइन्छ भन्ने पक्कै लागेको होला
22: हामीसँग ठूलो संख्यामा भनेको उत्तरगया गाउँपालिकाको एक नम्बर ओडाको व्यक्तित्वहरू हुनुहुन्छ जो चाहिँ 72 सालको भूकम्पबाट पनि आफ्नो थाप थलो चाहिँ बाटो विस्थापित हुनुभयो र उत्तरगयाकै 5 नम्बर खाल्टे बस्तीमा हुनुहुन्थ्यो उहाँहरूको स्थायी संरचनाहरू नबनिसकेको अस्थायी टहरामा हुनुहुन्थ्यो उहाँहरू हुनुहुन्छ त्यस कारणले गर्दा उहाँहरू अहिले लगभग 304 घरधुरी चाहिँ यता विदुर नगरपालिका नुवाकोटमा चाहिँ विभिन्न होल्डिङ सेन्टरहरूमा बाँडेर बस्नु भएको छ उहाँहरूको चाहिँ मनसाय अब हामी रसुवातर्फ जाँदैनौँ हामी हामीलाई भूकम्पले पनि लखेटियो पहाडीले पनि लखेटियो अब हामी अलिकति सुरक्षितै ठाउँ चाहिँ बसोबास गर्न चाहन्छौँ भन्ने आशय उहाँहरूको आएको छ त्यो कारणले गर्दा विदुर नगरपालिका र उत्तरगया गाउँपालिका हामी समन्वय भइरहेको छ त्यसले गर्दाखेरि अब उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा रसुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौँ हामी
21: आफ्नै गाउँपालिकाको सुरक्षित ठाउँमा राख्नका लागि प्रयास भइरहेको बताउँदै हुनुहुन्थ्यो उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरूङ तपाईँको घरमा कुखुरा पाल्नु भएको छ कि छैन अनि कुखुरालाई दाना चाहिँ के दिइरहनु भएको छ नि अब एकैछिन सुनौ घरमै दाना बनाउने उपाय
23: बजारमा बनाएको व्यावसायिक दानामा पनि मकै भटमासका पिनाहरू तोरीका पिनाहरू धानको ढुटोहरू प्रयोग गरिरहेको हुन्छ र मैले यति भन्दै गर्दाखेरि हजुरले पनि सोचिसक्नु भएको होला कि हजुरहरूको घरमा पनि मकै छ धानको ढुटो छ चामलका कनिकाहरू हुनसक्छ तोरीका पिना भटमासका पिनाहरू हुन सक्छ यी चिजहरूबाट नै स्थानीय स्तरमा हामीले दाना बनाउन सक्छौ तोरीका पिना भटमासका पिना भनेको खास गरी प्रोटिनका स्रोतहरू हुन् भनेदेखि मकै त्यसै गरी गहुँहरू भनेको खास गरी यिनीहरू चाहिँ शक्तिका स्रोतहरू हुन् र यसका साथसाथ हामीले बजारमा एग्रोभेटमा पाइने थोरै मात्रामा मल्टिभिटामिन्सहरू मिनरल्सहरू र हामीले खाने नुन सन्तुलित रूपमा यसको मात्रा मिलाएर प्रयोग गर्यौं भनेदेखि कुखुरालाई आवश्यक पर्ने सन्तुलित आहार बनाउन सक्छौ
21: वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ आफ्नो वरपर पाइने मकै गहुँ भटमास अनि तोरीको पिना मिसाएर कुखुराको दाना बनाउन सकिन्छ तपाई बसेको ठाउँमा हिजो आजको मौसम कस्तो छ अबको तीन दिन बाढ़ी प्रभावित जिल्लामा चाहिँ मौसम कस्तो रहला?
0: रसुवा नुवाको धादिङमा धेरै ठूलो भारी वर्षा चाहिँ अपेक्षा छैन, यद्यपि वर्षा चाहिँ हुन्छ। हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहन्छ। नुवाकोट रसुवा धादिङको चाहिँ हामीले केही समय अगाडिसम्म छुट्टै एउटा मौसम पूर्वानुमान होइन, त्यो तीनटा जिल्लालाई मात्र पनि विशेष गरी यो भोटेको सी रसुवाको बाढ़ी जुन आइसकेपछि चाहिँ हामीले दिइरहेको थियौँ। बीचमा चाहिँ अलि मौसम अलि सफा जस्तै भनौँ न, यो देखिएको भएर हामीले दिएको थिएनौँ। यो आजबाट हामी पुनः चाहिँ यो सुचारू गर्छौँ, हाम्रो वेबसाइटबाट पनि हेर्न सक्नुहुन्छ र त्यो सँगसँगै चाहिँ यो 1155 फोन गरेर जानकारी पनि लिन सक्नुहुन्छ।
21: मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद विभूति पोखरेल, तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
2: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिंग खुल्ला हुने भएको छ। नारायणगढ़ काठमाण्डौ सड़क खण्डमा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर तथा ठूला मालवाहक सवारी साधन संचालनमा रोक लगाइने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा र मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी भएको बताउनु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारी दर्ता भएको छ। आज राति र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेकोले धान बाली भित्राउँदा ध्यान दिन मौसमविदले आग्रह गरेका छन् र जुम्लामा हाई अल्टिच्युडको ओपन T20 प्रतियोगिता शुरू भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

यो भोटेकोसीको बारी जस्तै नै हो, यो तपाईँ संचारकर्मीले बुझ्नु भएको छ होइन, गाह्रो म्यानेजको गाह्रो हो यो, किनभने अस्त व्यस्त समयलाई थोरै समयमा मिलाउनु पर्ने। म अधिकतम के भन्न चाहन्छु भने कसैले पनि के भन्छ भने यात्रुलाई हैरानी नदिनुहोस्, म आग्रह

0: चाहिनो समय सुसन अहिले रातिको 8 बज्यो इट्स 8 पीएम
1: रेडियो साइनो 89

0: अटुट साइनो साइनो।
1: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959 9855607359 र 9855607359।
4: आमा एक गिलास दही खाम न, सारे गर्मी हो।
5: आमा मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
7: तपाईको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।

0: पहिले अन्नपूर्ण दैनिकमा छापिएको सरकारको मुख ताके कहिले कहिले आफूले गरे अहिले शीर्षकको शुभ समाचार।
1: गत भदौ 11 गते गोर्खाको पुनगेनमा हिम पहिरो झर्यो। पहिरोले चुम्बुन्द्री दुईको लोअर र स्याला बीच भएर बग्ने थोसाङ खोलामा बाढ़ी आयो। बाढ़ीले लो र स्यालाका बासिन्दा तथा मनास्लु पदमार्गका पर्यटक हिँड्ने काठे पुल बगायो। त्यही दिनमा चुम्नोब्री चार नामरूनमा थेराङ खोलाले चार घर काठे पुल तथा फलामे पुल बगाएको थियो। साथै नामरून भन्दा तल सुक्सममा बाढ़ी बुढ़ी गण्डकीले अर्को एक झलुङ्गी पुल पनि बगाइदियो। त्यस लगत्तै लो र स्यालाका स्थानीय बासिन्दा मिलेर थोसाङ खोलामा फेरि काठे पुल थपेका स्थानीय छिरिङ धाके लामाले जानकारी दिएका छन्। पुन्यन ल्यानगान स्थित यहाँको थोसाङ खोला, तुनसुङ खोला र नुम्ला खोलामा समय समयमा बाढ़ी आइरहन्छ, पुल बगाइरहन्छ उनले भने, अनि गाउँलेहरूले बनाइरहन्छन्। यसो गर्दा गर्दा नै बानी परिसक्यो। अहिले त एक महिनाभित्रै दुई फेर बगाइसक्यो, फेरि गाउँलेहरू जुटेर बनाइसकेका छन्। गाउँका ससाना काममा स्थानीयवासीले सरकारको मुख नताक्ने उनको भनाइ छ। सबै गाउँले मिलेर एक दिन काम गर्यो भने पुल बन्छ, सरकारलाई गुहार्न थाल्यो भने वर्ष दिन बित्छ। त्यसैले गाउँले सरकारको मुख ताक्दैनन्, आफैले मिलेर बनाउने गरेका छन्।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन दुःख हुन्थ्यो किनकि मेरो खाता थियो मोबाइल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गरिदिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ प्लान गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
2: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुपको उत्पादन।
3: मनैदेखि वाउ गोद्रेजको दाहार, चाडपर्वमा ल्याउ खुसी नै खुसी अपार।
4: यो दसैँ तिहारमा गोद्रेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र 3 टबमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोद्रेजसँग भनैदेखि वाउ।

अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र भर्टिजो रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सुजीका साना घर आयसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेगौली सेराईको यात्राको मौका पनि। सुजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नागरिक दैनिकले विश्व र पुष्पा निर्विरोध शीर्षकमा खबर छापेको छ। नेपाली कंग्रेसको जारी 15 महाधिवेशनमा नयाँ नेतृत्वको लागि उम्मेद्वारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। उम्मेद्वारी दर्ताका लागि समय सीमा मंगलबार साँझ 7 बजेसम्म तोकिएको थियो। उक्त समय सीमाभित्र सभापति सहित 20 पदाधिकारीका लागि उम्मेद्वारी दर्ता सम्पन्न भएको हो। निर्वाचन समितिका अनुसार सभापतिमा गगन कुमार थापा, श्यामकृष्ण खड्की र किशोर सिंह राठौरले उम्मेद्वारी दिएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध भएका छन्। उनलाई लक्षित गरेर वरिष्ठ उपसभापतिको पद सिर्जना गरिएको थियो। यसअघि कंग्रेसमा यो पद थिएन। गत पुसमा सम्पन्न कंग्रेस विशेष महाधिवेशनले शर्मालाई उपसभापति बनाएको थियो। यसै गरी 2078 सालमा सम्पन्न नेपाली कंग्रेसको 14 महाधिवेशनमा उनी महामन्त्री पदमा निर्वाचित भएका थिए। उपसभापतिका लागि 15 जनाले उम्मेद्वारी दिएका छन्। महिला उपसभापतिमा 1 जना, खुल्ला सभापतिमा 9 जना र समावेशी उपसभापतिमा 5 जनाले उम्मेद्वारी दिएका छन्। महिला उपसभापति पदमा पुष्पा भूषाल निर्विरोध भइसकेकी छन्। विशेष महाधिवेशनमा पनि उनी उपसभापति नै चुनिएकी थिइन्। 2078 सालमा सम्पन्न नेपाली कंग्रेसको 14 महाधिवेशनमा उनी महिलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्। खुल्ला 2 उपसभापतिका लागि डाक्टर चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्र राज पाण्डे, मधु आचार्य, डाक्टर मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरूङ, गोविन्द भट्टराई र डाक्टर चन्द्रमोहन यादवले उम्मेद्वारी दिएका छन्। यसै गरी समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मनसुर, सीता र रंजित कर्णले उम्मेद्वारी दिएका छन्।
3: यसैबीच यही समाचारलाई आजको अन्नपूर्ण प्रस्तुत दैनिकले कांग्रेस महाधिवेशन पदाधिकारी ताक्नेको लड़को शीर्षकमा खबर छापेको छ। कांग्रेसको समकालीन राजनीतिमा निवर्तमान सभापति शेरबहादुर देउवासँगै छुट्टीका भएका सिनियर नेताहरू अधिकांशले पदाधिकारी ताकेका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशनमा अधिकांशले पदाधिकारीमा रहर गरेका हुन्। सभापतिमा गगन थापा सहित किशोर सिंह राठौर र श्यामकृष्ण खड्कीले उम्मेद्वारी दर्ता गरेका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्वाचित भइसकेका छन्। त्यसैगरी 2 खुल्ला उपसभापति पदका लागि 9 जना र 1 समावेशी उपसभापतिका लागि 5 जना मैदानमा उत्रिएका छन्। महामन्त्रीतर्फ 1 महिला पदका लागि 3 जना र 2 खुल्ला पदका लागि 8 जना प्रतिस्पर्धामा छन् भने सहमहामन्त्रीका विभिन्न समूहमा खस आरेमा 3, आदिवासी जनजातितर्फ 2, मधेसीमा 8, दलितमा 4, थारूमा 3, अल्पसंख्यक तथा अपाङ्गतामा 3, मुस्लिममा 3, खुल्लामा 7, पिछड़िएको क्षेत्रमा 7 र महिला सहमहामन्त्रीमा 2 जनाले उम्मेद्वारी दर्ता गरेको आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ। खबरमा अगाडि लेखिएको छ केन्द्रीय समितिको आकार 167 बढ़ाएर 297 पुर्याइयो। पदाधिकारीको संख्या 14 बढ़ाएर 20 बनाइयो। वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भूषाल निर्विरोध। अन्नपूर्ण पोस्टमा खबर छ।
2: यता हिमालय टाइम्सले यस महाधिवेशनमा सहमहामन्त्री पदमा सबैभन्दा धेरै उत्साह र आकर्षण देखिएको छ भन्दै खबर लेखेको छ। साविकमा 8 जना सहमहामन्त्री रहने व्यवस्था रहेकोमा परिमार्जित विधानले 15 जना पुर्याएपछि धेरै नेताहरू केन्द्रीय पदाधिकारीमा जोड़िने बाटो खुलेको हो। मंगलबार सहमहामन्त्री पदका लागि 32 जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ। खुल्ला सहमहामन्त्रीतर्फ रामहरि खतिवड़ा, दिल्लीराम सुवेदी, अजय बाबु सिवाकोटी र रमेश धमलाले मनोनयन गराउनु भएको छ। आदिवासी जनजातितर्फ बहादुर सिंह लामा, खस आर्यतर्फ दिनेश कोइराला र मनोज मणि आचार्य तथा पिछड़िएको क्षेत्रबाट मीन भामले उम्मेद्वारी दिनुभएको छ। साथै नानु बास्तोला र देवेन्द्र राज कणेलले पनि सहमहामन्त्रीमै आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ। विधान संशोधनपछि नेपाली कंग्रेसको केन्द्रीय कार्य समिति 25 पदाधिकारी सहित 297 सदस्यीय हुने भएको छ। निर्वाचन समितिले मंगलबार दर्ता भएका उम्मेद्वारहरूको आवश्यक कागजात प्रस्तावक समर्थक र शुल्क भौचरको छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्नेछ। निर्वाचन कार्यतालिका अनुसार आगामी बिहिबार नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ। देशभरबाट आएका 7114 जना महाधिवेशन प्रतिनिधिहरूले मतदान प्रक्रियामा सहभागी भएर कंग्रेसको आगामी 5 वर्षका लागि नयाँ केन्द्रीय कार्य समिति छनौट गर्नेछन्। यसैबीच नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीका पदाधिकारीमा एउटै पदमा धेरैजनाले उम्मेद्वारी दिँदा महत्वपूर्ण नेताहरू पराजित भएर केन्द्रीय कमिटी भन्दा बाहिर बस्नुपर्ने अवस्था आउन सक्ने भन्दै उम्मेद्वारीबारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ। मंगलबार सभापति पदमा मनोनयन दर्ता गरेपछि संचारकर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो आग्रह गर्नुभएको हो। उहाँले पार्टीमा लामो समय योगदान दिएका नेताहरूलाई समेत विभिन्न कमिटिमा समेटेर लैजाने बताउँदै नेतृत्व व्यवस्थापनमा समस्या आउन नदिन उम्मेद्वारीबारे पुनर्विचार गर्न आग्रह गर्नुभयो।
3: कांग्रेसकै समाचारबारे आजको कान्तिपुरमा उपसभापति र महामन्त्रीमा महिला सुनिश्चित गर्ने निर्णयलाई कांग्रेसभित्र उत्साह शीर्षकमा समाचार छापिएको छ। कांग्रेसको सांगठनिक संरचनामा फेरबदल हुने गरी नेतृत्व तहमा महिलालाई सुनिश्चित गरिएको निर्णयलाई नेताहरूले प्रशंसा गरेका छन्। यसपटक कांग्रेसले केन्द्रीय तहमा उपसभापति र महामन्त्री पदमा महिला आरक्षणको व्यवस्था गरेको हो। त्यस्तै सहमहामन्त्रीमा एक निर्वाचित र सभापतिबाट मनोनित गरी दुई महिला सुनिश्चित गरिएको छ। कांग्रेस उपसभापति पुष्पा भूषालले यस निर्णयले महिलालाई नेतृत्वमा आउन सहज बनाएको बताइन्। 15 महाधिवेशनमा समावेशीकरणको नाममा महिला नेतृत्वलाई स्थापित गर्न विधानमै संशोधन गरेको छ। उनले भनिन् जुन किसिमबाट अहिले सक्रिय सदस्यबाट क्षेत्रीय प्रतिनिधिहरूमा महिलाहरूको उपस्थिति बढ़दैछ त्यही अनुपातमा अधिवेशनमा महिलाको संख्या बढ़ेको छ। त्यो नै इन्क्लुजन हो। हरेक संरचनामा महिलाको सहभागिता देखिएको छ। उपसभापति र महामन्त्रीमा महिला सुनिश्चित गर्ने निर्णयले कांग्रेसभित्र उत्साह कान्तिपुरमा समाचार छापिएको छ।
2: पछिल्लो बाढ़ी पहिरो तथा जलवायु जन्य विपदबाट प्रभावित नागरिकले राहत पुनर्निर्माण तथा अन्य कानूनी सुविधा प्राप्त गर्न सरकारले फास्ट ट्र्याकबाट कानून संशोधनको प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। विशेष गरी विपदमा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता गर्न विद्यमान कानूनी व्यवस्था लामो र झन्झटिलो भएकाले सरकारले मूल कानूनमै संशोधन गर्ने तयारी गरेको हो। संसदको नियमित अधिवेशन अन्त्य भएकाले आवश्यक कानूनी व्यवस्था अध्यादेश मार्फत छिटो अघि बढ़ाउने तयारी गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ। विद्यमान कानूनमा रहेको प्रक्रियागत झन्झटका कारण विपद प्रभावित परिवारले भोग्नु परेको समस्या सम्बोधन गर्न ऐन संशोधनको प्रक्रिया अगाडि बढ़ाएको मन्त्रालयका सहसचिव सुभाष कुमार भट्टराईले जानकारी दिनुभयो। विपत्ताको मृत्यु दर्ता अड़चन हटाउन अध्यादेश फास्ट ट्र्याकमा विपत सम्बन्धी कानून संशोधन गरिँदै शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
3: यस्तै प्रसंगमा आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छापिएको छ। विपत्को बजेट जति संघ दोष जति स्थानीय सरकारलाई भोटेपछि बाढ़ीपछि स्वदेशी विदेशी दाताले प्रधानमन्त्री राहत कोषमा वारवार्ती सहयोग रकम जम्मा गरे। कोषमा 16 अर्ब बढ़ी रकम जम्मा भइसकेको छ। तर जनताको घर दैलोका स्थानीय सरकारसँग विपद उद्धार र राहतका लागि खर्च गर्ने बजेट छैन, जबकि पीड़ितले सबैभन्दा बढ़ी घचघचाउने र सहयोग माग्ने स्थानीय सरकारलाई नै हो। केन्द्रले बजेट र जनशक्ति उपलब्ध नगराउँदा आफूहरू अप्ठ्यारोमा परेको स्थानीय सरकारका प्रतिनिधिहरूको गुनासो छ। अन्नपूर्ण पोस्टमा खबर छ।
2: पुनर्स्थापना र पुनर्निर्माणको तयारीमा जुट्दै सरकार शीर्षकमा गोर्खापत्र खबर लेख्छ। सरकारले भोटेकोशी त्रिशुली हिमबाड़ीबाट प्रभावितलाई सम्बोधन गर्न एकीकृत प्रयास अगाडि बढ़ाएको छ। बाढ़ीबाट प्रभावित भएकाको पुनर्स्थापना, बेपत्ता भएकालाई मृतक घोषणा गर्न कानून संशोधन र क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम एकैसाथ बढ़ाउने तयारी भइरहेको छ। भोटेकोशी त्रिशुली हिमबाड़ीमा करिब 5,285 जना व्यक्ति बेपत्ता र 1,455 जनाले ज्यान गुमाएका छन्। मृत्युको पुष्टि हुन नसक्दा बेपत्ता भएका व्यक्तिका परिवारजन र आफन्त उनीहरू अझै फर्किने आशमा बसेका छन्। सरकारले विपदमा बेपत्ता भएका यस्ता व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्थामा संशोधनको तयारी गरेको छ। अध्यादेश मार्फत सो कानूनमा संशोधन गर्न लागि कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले जानकारी दिनुभयो।
3: भदौ 10 गतेको भोटेकोशी बाढ़ीले नुवाकोटका 35 भन्दा बढ़ी उद्योगमा क्षति पुर्याएको छ। उद्योग बगाउँदा मेसिनरी र पूर्वाधारमा क्षति पुग्दा 2 अर्ब रूपियाँ भन्दा बढ़ीको भौतिक नोक्सानी भएको र 1,000 भन्दा बढ़ी श्रमिक तथा कर्मचारी प्रभावित भएको उद्योगीहरूले बताएका छन्। बाढ़ीबाट उद्योग नै तहस नहस भएपछि पुनः संचालनको तयारी गरिरहेका उद्योगीहरू बैंकको ब्याज, कर्जा, बीमा दावी र सरकारी प्रक्रियाका कारण थप समस्यामा परेका छन्। बाढ़ीले उद्योग बगायो, किस्ता तिर्न बैंकको ताकेता, बीमाले पैसा पनि नदिएपछि व्यवसायमाथि थपियो अर्को पीड़ा आजको अन्नपूर्ण पोस्टमा खबर छ।
2: न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त 4 जना न्यायाधीशका लागि नाम सिफारिश गर्यो, जसमा वरियता मिचेको भनेर न्याय परिषद सदस्य सपना प्रधान मल्ल र महेश नेपालले फरक मत राखे। न्याय परिषद सचिवालयका अनुसार उच्च अदालतका न्यायाधीश मध्येबाट न्यायाधीश सिफारिश गरिएको छ। कानून व्यवसायबाट यसपटक सर्वोच्चमा न्यायाधीश परेनन्। परिषदले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दलाई सर्वोच्चको न्यायाधीशमा सिफारिश गरेको छ। मुख्य न्यायाधीशबाट सिफारिशमा परेका उनी मात्रै हुन्। बागचन्दको सिफारिशमा प्रश्न उठेको छैन, तर त्यसपछि रहेका राजन प्रसाद भट्टराई, लाल बहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई छाडिएको छ। उनीहरूलाई छाडेर परिषदले अरू 3 जना भने वरियता मिचेर सिफारिश गरेको हो। न्यायालयमा वरियताको बिजोग शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
3: दशैंमा घर फर्किने युवाको चाप व्यवस्थापन गर्न सरकारले 23 असोजदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएको छ। यातायात व्यवस्था विभागले यातायात व्यवसाय, मजदूर संगठन, ट्राफिक प्रहरी लगायत सरकारवालासँग छलफल गरी यस्तो निर्णय गरेको हो। विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार दशैंको फूलपातीदेखि पूर्णिमासम्म लामो तथा मध्यम दूरीका सवारी साधनलाई यात्रुको चाप अनुसार रिजर्भमा संचालन गर्न रूट परमिट समेत खुल्ला गरिनेछ। दशैंका लागि 23 असोजदेखि अग्रिम टिकट बुकिङ खुल्ने हिमालय टाइम्समा खबर छ।
2: अर्थ मन्त्रालय अन्तर्गत कार्यरत 2 सहसचिव राजेन्द्र देव पाण्डे र पदम श्रेष्ठले नियमित अवकाशको समय नपुग्दै राजीनामा बुझाए। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख पाण्डे र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक श्रेष्ठले अर्थ सचिव घनश्याम उपाध्याय समक्ष राजीनामा पेश गरे। पाण्डे आगामी फागुन 10 गते र श्रेष्ठ जेठ 14 गते 58 वर्ष पूरा गर्दै थिए। उनीहरूले त्यसअघि राजीनामा दिएका हुन्। त्यसो त दुवै सहसचिव चालू आर्थिक वर्षभित्रै उमेर हदका कारण अनिवार्य अवकाशमा जानै पर्ने थियो। संघीय निजामती सेवा विधेयकमा प्रस्तावित अवकाश व्यवस्थाबारे कर्मचारी वृत्तमा बहस भइरहेका बेला उनीहरूको राजीनामा आएको हो। यस्तै सरकारका बहालवाला 2 सचिवहरूले राजीनामा दिए। सचिवहरू कमल प्रसाद पोखरेल र बाबुराम अधिकारीले साउन 20 गते राजीनामा दिएका थिए। कर्मचारी तन्त्रमा हलचल, राजीनामा दिनेको ओइरो शीर्षकमा मध्याह राष्ट्रीय दैनिकमा यो खबर छापिएको हो।